0: वृद्धि हुने, उपभोग बढ़ाएर अर्थतन्त्र चलायमान बनाउने सरकारको रणनीति गलत।
1: म्याग्दी र मुस्ताङका होटेलहरू भरि भराउ, भरतपुरमा रात्रिकालीन उडान संचालन गरिने, सुदूरपश्चिममा तीन वर्षदेखि जलविद्युत उत्पादन स्थिर।
0: इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, पूर्ण रूपमा सुनिश्चित नभएसम्म सम्झौता स्वीकार नगर्ने इरानको अडान, लेबनानमा इजरायली सैन्य अभियान तीव्र।
1: र साफ महिला फुटबल प्रतियोगितामा श्रीलंकालाई हराउँदै नेपाल सेमी फाइनलमा, बीसौं एसियन क्रिकेट छनौटमा दुई पटक टी ट्वेन्टी आईमा नेपालको सर्वाधिक योगफल, आईपीएलको उपाधि आरसीबीलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको शुरूमा सीमा समस्या सम्बन्धी प्रधानमन्त्रीको जवाफ विवादमा।
0: विगत जस्तो पूर्व निर्धारित प्रश्नोत्तर ढाँचा भन्दा फरक शैली अपनाउँदै प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा सांसदहरूसँग सरप्राइज सवाल जवाफ गर्नुभयो। प्रत्यक्ष र पूर्व तयारी बिनाको उक्त संवादले आरम्भमा संसदमा नयाँ अभ्यासको संकेत गरे पनि नेपाल भारत सीमा समस्या सम्बन्धी प्रधानमन्त्रीको जवाब विवादित बनेको छ। एमाले सांसद पद्मा अर्याल र श्रम संस्कृतिका आर्यन राईले भारतसँगको सीमा विवादको प्रश्न उठाउनु भएको थियो। अर्यालको प्रश्नमा सहज उत्तर दिन पनि राईको प्रश्नको जवाब दिँदा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अनपेक्षित र विवादित जवाब दिनुभयो, जसको राजनैतिक वृत्तदेखि विज्ञसम्मले आलोचना गरेका छन्। प्रश्नोत्तरका क्रममा अर्यालले लिम्पिया धुरा, कालापानी र लिपुलेक नक्सामा समावेश गरिसकिएको तर नेपाल भारत र चीनको त्रिपक्षीय सरकारको भूमिमा आज नेपाललाई व्यवस्था गरेर भारत र चीनका तर्फबाट द्विपक्षीय समझदारी कायम गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम भइरहेको छ यस सम्बन्धमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न सोधिएको थियो। जवाबमा प्रधानमन्त्री शाहले लिम्पियाधुरा, कालापानी र लिपुलेख सम्बन्धी विषयमा नेपाल सरकारले औपचारिक रूपमा कूटनीतिक नोट भारतलाई पठाइसकेको छ र जवाब पनि आएको बताउनुभयो। त्यो जवाबमा दुईवटै सरकारले आफ्ना इतिहासविदहरूसँग सर्वे र भूमि सम्बन्धी जानकारी गराएको व्यक्ति जानकारी भएका व्यक्ति राखेर समाधान गर्ने कुरा गरेको समेत बताउनुभयो। यस सम्बन्धी हामीले भारत र चीनलाई मात्र नभई इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं। उहाँले ब्रिटिश इण्डिया जोड्दै गर्दादेखिको समस्याको विषय पनि उठाउनु भएको थियो। यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवादबारे संसदमा दिएको जवाफ, दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित रहेको दावी गरेको छ। प्रधानमन्त्रीको जवाफको आलोचना भएपछि परराष्ट्रले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो। यता संसदमा सांसदहरूले अचानक रूपमा प्रधानमन्त्रीको सो शैलीको विरोध समेत गरेका थिए। सांसदहरूले छापामार शैलीको राजनीतिक रणनीति भन्दै टिप्पणी समेत गरे। विपक्षी दलका केही नेताहरूले भने प्रश्नोत्तर प्रक्रिया पूर्व निर्धारित कार्यसूची अनुसार हुनुपर्ने र अचानक प्रश्न सोध्न लगाउँदा प्रभावकारी बहस हुन नसक्ने भन्दै विरोध गरेका थिए। यसैबीच प्रधानमन्त्री शाहले सांसदले उठाएका विभिन्न प्रश्नको जवाब दिए पनि केही अभिव्यक्ति भनी विवादित बन्न पुगेको थियो। विपक्षी दलहरूले उक्त भनाई संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्ने समेत माग गरेका थिए।
3: नेपालले भारतको सिमाना मिचेको छ भनेर भन्ने कुरा अत्यन्त दुखद छ, गम्भीर आपत्तिजनक छ र यो विषय आज सबै नेपालीहरूको लागि गम्भीर प्रतिष्ठाको विषय भन्यो र देशको शिर यसले जुटाएको छ।
4: आफूले तपाईँको उत्तर दिँदै गर्दाखेरि तथ्यमा आधारित भएर, सत्यताको आधारमा भएर, किनभने हाम्रो सार्वभौमिकता मुलुकको विषयको कुरा गरिरहेको छौँ, हाम्रो सोभरेनिटीको कुरा छ, त्यसले गर्दाखेरि उहाँले त्यस्ता खालको उत्तरहरूले चाहिँ हामीलाई अलिकति धेरै अलिकति निराश हुने हामीलाई बनाएको छ।
0: यसैबीच नेपालले भारतको जमीन अतिक्रमण गरेको भन्ने विषयमा प्रधानमन्त्रीले दिएको जवाफमा सीमावित बुद्धिनारायण श्रेष्ठले नेपालले भारतको जमीन अतिक्रमण नगरेको बताउनु भएको छ, किनभने भारतले सीमा क्षेत्रमा 45,000 एसएसबी परिचालन गरेको र भारतीय जमीनमा प्रवेश गर्न सम्भावना नरहेको समेत उहाँले बताउनुभयो। त्यस्तै ईपीजीका सदस्य निलाम्बर आचार्यले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति विषय अनुकूल नदेखिएको र न पदको गरिमासँग सुहाउने खालको नै भएको बताउनु भएको छ। राष्ट्रिय हितसँग प्रत्यक्ष जोड़िएको सीमा समस्या

0: जस्तो संवेदनशील विषयमा उहाँले व्यक्त गर्नुभएको धारणा धेरै नेपालीका लागि दुःखद र आश्चर्यजनक रहेको समेत टिप्पणी गर्नुभयो।
1: प्रतिनिधि सभामा सत्तापक्ष र विपक्षी सांसदहरूको घमसाघम्सी र विवादबीच हिजो राति संसदको नियमावली पारित भएको छ। सभामुख डोल प्रसाद अर्यालले विपक्षीको बेल घेराउ र नाराबाजीका बीच नियमावली पारित भएको घोषणा गर्नुभएको हो। विपक्षी दलका सांसदहरूले पटक पटक बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। संसद नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले छलफलमा उठेका प्रश्नको जवाब दिँदासम्म बैठक सामान्य रूपमा चलिरहेको थियो। उहाँले बोलेपछि सभामुखले छलफल समाप्त भएको भन्दै संशोधनकर्तालाई संशोधन फिर्ता लिन समय दिनुभएको थियो। प्रतिपक्ष सांसद नरेन्द्र कुमार केरूङले संशोधन फिर्ता नलिएपछि सभामुखले नियमावली संशोधन फिर्ता प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। त्यसपछि उहाँले उक्त प्रस्ताव फिर्ताको पक्षमा हुने सदस्यहरूलाई हुन्छ र विपक्षमा रहेकालाई हुन्न भन्न लगाउनु भएको थियो। सत्तापक्षले हुन्न भने लगत्तै प्रतिपक्षका सांसदहरू सबै आसनबाट उठ्नु भएको थियो। प्रतिपक्षका तर्फबाट कांग्रेसका सचेतक वासना थापाले प्रतिपक्षको माग अनुसार सबै संशोधन प्रस्तावलाई विषयगत समितिमा लैजानुपर्ने माग गर्नुभएको थियो। तर सभामुखले प्रतिपक्षको माग सुनवाई गर्नुभएन। उहाँले कार्यसूची अगाडि बढ़ाउनु भएको थियो। एमाले सांसद आयन महरले बोल्नका लागि समय मागे पनि सभामुखले समय दिनुभएन। उहाँले नियमावलीलाई छलफलका लागि फेरि समितिमा नलैजाने भन्दै कार्यसूची अगाडि बढ़ाउनु भएको थियो। प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुखले यही बीचमा केरूङको संशोधन प्रस्ताव अस्वीकृत गर्नुभएको थियो। विपक्षी सांसदहरूले नाराबाजी शुरू गरेसँगै मर्यादा पालक अगाडि आएर उभिएका थिए। होहल्ला र नाराबाजी बीचै सभामुखले प्रक्रिया अगाडि बढ़ाउनु भएको हो। प्रतिपक्षीको आक्रोश बढ़दै जाँदा सांसद र मर्यादा पालक बीच तनाव उत्पन्न भएको थियो। राष्ट्रपा सांसद पनि अघि बढ़दा संसदको बैठकमा एक सदस्यले आफू बसेको कुर्सी नै उचालेका थिए। सांसदहरू कुर्सीमा चढ़दा बैठक अत्यन्त अमर्यादित र अस्वाभाविक बन्न पुगेको थियो।
0: अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकका निम्न वर्गलाई राहत दिन शिक्षा स्वास्थ्यमा कर लगाइएको बताउनु भएको छ। सरकारले शिक्षा स्वास्थ्य लगायतका आधारभूत सेवा सुलभ बनाउने नीति लिनुको साटो बजेट मार्फत कर लगाएर नागरिकलाई अतिरिक्त भार थपेको टिप्पणी भइरहेका बेलामा अर्थमन्त्री वाग्लेले कर सम्बन्धी निर्णयको बचाव गर्नुभएको हो। आर्थिक वर्ष 2083-84 बजेट सम्बन्धमा हिजो आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले ऊर्जा क्षेत्रको पूर्वाधार विकासका लागि स्रोत जुटाउन 5% भ्याट लगाइएको बताउनुभयो। पूर्व अर्थमन्त्रीहरू लगायतसँग केही आलोचकबाट शिक्षा स्वास्थ्य बिजुली लगायतका लगाइएको करका विषयमा धेरै अतिरञ्जित गरियो। समता कर मार्फत मध्यम वर्गलाई न्याक्यो भन्ने पनि आयो। तर बजेटमा हामीले 25 जिल्लाका अति गरीब र मानव विकास सूचाङ्कमा धेरै पछाडि परेका बालबालिकालाई दिँदै आएको पोषण भत्तालाई यथावत राखेका छौं, जसको दायित्व 6,50,52,00,00,000 रहेको छ। 6,50,52,00,00,000 रहेको छ, उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले दलित समुदायप्रति भएको संस्थागत र संरचनागत विभेद अन्त्य गर्न बजेटमा दलित केन्द्रित कार्यक्रम ल्याएको समेत बताउनु भएको छ। उहाँले देशैभरका 313,753 दलित बालबालिकालाई पोषण भत्ता दोब्बर गरेको समेत बताउनुभयो। वाग्लेले निम्न वर्गलाई पनि मध्यम वर्गमा स्तरोन्नति गर्ने सरकारको उद्देश्य रहेको समेत बताउनु भएको थियो।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नीतिश नवीनको निमन्त्रणामा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। पार्टीका केही नेता सहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै लामिछाने दिल्ली जान लाग्नु भएको हो। सभापति लामिछानेसँगै सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा सहितको टोली नयाँ दिल्ली जाँदैछ। भारत भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेताहरू प्रधानमन्त्री नरेन्द्र मोदी सहित सरकारी अधिकारी सँग पनि भेट्ने कार्यक्रम रहेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजेटमा नेपाली काठको प्रयोग र व्यवस्थापनका बारेमा समावेश भएपछि सामुदायिक वन अभियान कर्मी खुशी।
2: तुलनात्मक रूपमा अलिक फरक हो, यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा, यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ।
1: मकैको समर्थन मूल्य नतोक्दा किसानहरू मर्कामा लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
3: हामी कहाँ उपलब्ध सेवाहरू?
5: दाँत निकाल्ने,
3: नयाँ दाँत राख्ने,
5: झिक्न नपर्ने गरी दाँत राख्ने,
3: दाँत भर्ने, दाँत सफा गर्ने,
5: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
3: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
4: खुसीको खबर, तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज
7: मा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबरहरू।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा प्रदीप अधिकारीको प्रपञ्च अख्तियार प्रमुख हटाउन 10 करोड़को डिलदेखि धम्की र आन्तरिक सञ्जालसम्म शीर्षकमा संगम परसाई र गौरव पोखरेलले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा बजेटले बढ़ायो विद्युतीय सवारीको मूल्य शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। आउँदो आर्थिक वर्षको बजेटमा कर वृद्धि गरेसँगै विद्युतीय सवारीको मूल्य बढ़ने भएको छ। सरकारले विद्युतीय सवारीमा लाग्दै आएको अन्तशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छ। विधेयक 2083 अनुसार सबै खाली सवारीमा भन्सार महसुल 20% कायम गरिएको छ। स्वच्छ पूर्वाधार लगानी शुल्क 2.5%देखि 130%सम्म लगाइएको छ। यसमा सड़क निर्माण दस्तुर 5 र मूल्य अभिवृद्धि कर भ्याट 13 र भन्सार 20% थप हुनेछ। त्यस्तै बजेटमा महिला प्राथमिकता कि प्रचारमा शीर्षकमा अर्को खबर प्रकाशित छ, यसलाई आर्य चन्द्रले लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर लिपुलेखदेखि बाँदर व्यवस्थापनसम्म शीर्षकमा समाचार प्रकाशित छ। त्यस्तै आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा अर्थमन्त्री वाग्लेको दावी डीजीपीको अनुपातमा बजेट सानो, जीडीपीको अनुपातमा बजेट सानो, ऋण बारे गलत भाष्य फैलाइयो शीर्षकमा खबर छ भने सर्वे स्टेशन बनाउने निर्णयबाट पछि हट्यो नागढुङ्गा सुरुङ मार्ग शीर्षकमा अर्को खबर छ। त्यस्तै बजेट कार्यान्वयन भए अर्थतन्त्रले गति लिन्छ चेम्बर शीर्षकमा अर्को खबर पनि भित्र पृष्ठमा प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकमाको भित्री पृष्ठमा श्रुतिजन्य कर बजेटमा 10 यथावतमा 2.5% शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा महिनावारी विभेद कायमी शीर्षकमा खबर छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ढाँचा 6 महिनाभित्र शीर्षकमा अर्को खबर छ। विगत 4 वर्षदेखि अल्पत्र देशकै गौरवको आयोजनाका रूपमा शुरू गरिएको निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी 6 महिनाभित्र एकिङ गरिने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दावी गर्नुभएको छ। आर्थिक वर्ष 2083-84 लागि संघीय संसदको संयुक्त बैठकमा हिजो शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै वाग्लेले दोस्रो विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ़ाउने बताउनु भएको हो। त्यस्तै जग्गा तथा होटल व्यवसायी इच्छा बहादुर वाग्लेले टागिया बस्तीमा निर्माण गर्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल धेरै वर्षदेखि बन्ने हल्ला गरिए पनि त्यस अनुसार काम नभएको गुनासो गर्नुभएको खबर पनि प्रकाशित छ।
1: त्यस्तै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा भक्ति विलास पोखरेलले लेख्नु भएको छ, दर्जन भन्दा बढ़ी आयोजना प्रभावित, इन्धन लगायतका निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिले चालु आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने निर्माणाधीन अवस्थाका विकास निर्माणका कार्यक्रमहरूमा गम्भीर रूपमा प्रभावित हुने अवस्था देखिएको छ। डिजेल पेट्रोल र अलकत्ता लगायतका इन्धनको निरन्तर मूल्य वृद्धि भएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दर रेट भन्दा अहिले दोब्बरसम्म मूल्य वृद्धि भएको भन्दै निर्माण व्यवसायीहरू अप्ठ्यारोमा परेका छन् भन्ने खबर छ। त्यस्तै गरी गोर्खापत्र दैनिकै भित्री पृष्ठमा खोटाङबाट राजकुमार भट्टराई लेख्नुहुन्छ, रावा खोलामा निर्माणाधीन झोलुङ्गे पुल अल्पत्र परेको छ। खोटाङको मुख्य राजमार्गको रूपमा रहेका विभिन्न राजमार्गहरूलाई जोड्नको लागि रावा खोला झोलुङ्गे पुल एकदमै महत्वपूर्ण मानिन्छ। केपिलासगढ़ी चार र ऐसेलु खर्कको राखा बाङदेल जोड्ने झोलुङ्गे पुल 2078 फागुन 4 गते उपभोक्ता समिति मार्फत निर्माण गर्ने गरी सम्झौता भएको थियो, तर सम्झौता भएको करिब 5 वर्ष पुग्न लाग्दा पनि हालसम्म पुल निर्माण समेत सम्पन्न भएको छैन, त्यसैले स्थानीयलाई समस्या छ। त्यस्तै गरी म्याग्दी र मुस्ताङका होटलहरू भरिभराउ भएका छन् शीर्षकमा कारोबार दैनिकको भित्री पृष्ठमा लेखिएको छ। म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल तथा होटलहरू भरिभराउ भएका छन्। म्याग्दीको बेनी जुमसुङ सड़कमा पर्ने बेनी गलेश्वर लगायतका क्षेत्रहरूमा पर्यटकहरू खचाखच रहेका छन्। म्याग्दीको गलेश्वर भुरूङ तातोपानी रूपसे र विभिन्न झरना आसपासका क्षेत्रहरूमा पर्यटकहरूको ठूलो भीड़ लागेको छ। गर्मी छलन र मुक्तिनाथ दर्शनका लागि भारतीय तथा नेपालका धेरै तीर्थयात्रीहरू त्यस क्षेत्रमा पुग्ने गरेका छन्। त्यस्तै गरी गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लुम्बिनी प्राविधिक विश्वविद्यालय 4 वर्षमा पनि भएन जग्गा व्यवस्थापन शीर्षकमा खबर लेखिएको छ। र त्यस्तै गरी मुक्तिनाथ मुस्ताङकै अर्को खबर छ, तीनतले समर गुफा बन्यो नयाँ गन्तव्य। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 रहेको पुरानो धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पुरातात्विक महत्वको तीनतले समर गुफा नयाँ गन्तव्यको रूपमा परिचित हुँदै गइरहेको छ। त्यस्तै गरी गोर्खापत्र दैनिकमा भरतपुरबाट लेखिएको छ, प्रदेश अस्पताललाई प्रविधि मैत्री बनाइँदैछ मुख्यमन्त्री बानिया। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले प्रविधिको युगमा प्रदेश अस्पताललाई पनि प्रविधि मैत्री बनाउनको लागि विभिन्न पहल गरेको जानकारी दिनुभएको छ। र प्रतिनिधि सभाका सांसदहरूले अविरल वर्षाका कारण जनतामा परेको समस्या, महँगी र बेरोजगारी लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन् गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ। त्यस्तै गरी 8 वर्षदेखि पुल नबन्दा भोटखोलाका बासिन्दाहरू काठे पुलको भरमा। उत्तरी गोर्खाको भोटखोलामा एक झोलुङ्गे पुल निर्माणको काम विगत 8 वर्षदेखि अल्पत्र रहेको छ। आर्थिक वर्ष 2075-76 ठेक्का सम्झौता भएको चुम्रुमी 1 रहेको सो पुल निर्माण कार्य अल्पत्र परेको हो। बुढ़ी गण्डकीमाथि निर्माण हुनुपर्ने सो पुल नबन्दा गाउँलेहरूलाई काठको पुलकै भरमा आवजावत गर्नुपर्ने समस्या रहेको छ। त्यस्तै गरी नेपाल र साउदी सम्बन्ध सब सुदृढ बनाउन पहल शीर्षकमा अन्नपूर्ण दैनिकको भित्री पृष्ठमा विष्णु घिमिरे लेख्नुहुन्छ, नेपाल र साउदी अरब बीचको श्रम तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक महत्वपूर्ण शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका महामहिम राजदूत फहद मोहम्मद बीच भेटवार्ता भएको हो।
0: साझा खबरमा अब विदेशका खबर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न आग्रह गर्नुभएको छ। यस वर्षको शुरूआतमा शुरू भएको द्वन्द अन्त्य गर्ने उद्देश्यले तयार पारेको उक्त सम्झौतामा मुख्यतया हर्मुज नाका सञ्चालन सम्बन्धी व्यवस्था र युरेनियम हटाउने विषयमा परिवर्तन प्रस्ताव गरिएको अमेरिकी संचार माध्यमले जनाएका छनृ व्हाइट हाउसले यसबारे कुनै औपचारिक प्रतिक्रिया भने दिएको छैन। यता इरानका अधिकारीले पूर्ण रूपमा सुनिश्चित नभएसम्म कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेका छन्। सम्झौताको पछिल्लो मसौदामा 60 दिनसम्म हिंसा रोक्ने, हर्मुज नाका पुनः खुला गर्ने तथा इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता पुनः शुरू गर्ने रूपरेखा समावेश गरिएको बताइएको छ। दक्षिण लेबनानमा जारी सैन्य अभियानका क्रममा इजरायली सेनाले रणनीतिक रूपमा महत्वपूर्ण मानिने क्षेत्र आफ्नो नियन्त्रणमा लिएको दावी गरेको छ। इजरायलका प्रधानमन्त्रीले त्यसलाई हिजबुल्ला विरूद्धको अभियानमा निर्णायक मोड भएको उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायल स्थल सेना लिटानी नदीको पुल सीमा रेखा भन्दा अझ गहिरो रूपमा लेबनानी भूभागभित्र प्रवेश गरिरहेको समेत बताइएको छ। र गत अप्रेलमा इरानको दक्षिण पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी लड़ाकू विमानमाथि चीनमा निर्मित मिसाइल प्रहार गरेको दावी गरिएको छ। अमेरिकी संचार माध्यमका अनुसार सो मिसाइल प्रहार गरिएको बताइएको हो। रिपोर्टका अनुसार सो जानकारी राख्ने तीन स्रोतलाई उद्धृत गर्दै उक्त दावी गरिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यद्यपि अमेरिकी अधिकारीहरूले भने घटनाबारे अनुसन्धान जारी रहेको र अन्तिम निष्कर्ष सार्वजनिक भइ नसकेको बताएका छन्।
1: साझा खबरमा अब खेलकुदका खबर। जापानमा हुने 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेट छनौटमा नेपालले चीन विरूद्ध थुप्रै कीर्तिमानी बनाएको छ। सिंगापुरमा हिजो भएको छनौट खेलमा नेपाल पहिलो राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय टी ट्वेन्टी आईमा दुई पटक 300 भन्दा बढ़ीको एक पल बनाउने टोली बनेको छ। नेपालका ओपनर कुशल भुर्तेलले नेपाली खेलाड़ी मध्ये दुईवटा टी ट्वेन्टीलाई आई शतक, एकै ओभरमा 6 छक्का र एकै इनिङमा सर्वाधिक 16 छक्काको कीर्तिमान बनाउनु भएको हो। भुर्तेलको आक्रमक इनिङको सहयोगमा नेपालले चीनलाई 221 रनको फराकिलो अन्तरले हराएको हो। यसैबीच नेपाल दक्षिण एसियाली महिला फुटबल साफ च्याम्पियनशीपको सेमी फाइनलमा पुगेको छ। हिजो गोवा स्थित नेहरू रंगशालामा भएको खेलमा श्रीलंकालाई 2-0 हराउँदै नेपालले अन्तिम चारको स्थान सुरक्षित गरेको हो। नेपाल समूह एको विजेता बनेको छ। नेपालले लगातार दुई खेलबाट 6 अंक बटुलेको छ। यसैबीच रोयल च्यालेन्जर्स बेंगलोर आरसीबीले इण्डियन प्रिमियर लीग आईपीएलको उपाधि रक्षा गरेको छ। 19 आईपीएलको हिजो भएको फाइनलमा गुजरात टाइटन्सलाई 5 विकेटले हराउँदै आरसीबीले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। अहमदाबाद रंगशालामा पहिलो ब्याटिङ गरेको गुजरातले 20 ओभरमा 8 विकेट गुमाएर 155 रन बनाएको थियो।
0: बजेटमा नेपाली काठको प्रयोग र व्यवस्थापनका बारेमा समावेश भएपछि सामुदायिक वन अभियान कर्मी खुशी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन पानस मेडिको फर्मामा।
10: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डण्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
11: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने, लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
9: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
10: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904, मोबाइल नम्बर 9869077735 र 9858852686।
12: नया युगको नया आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
2: एकता प्रदान गरिनेछ भनेर ल्याएको छ। त्यसले गर्दा त्यो अत्यन्तै महत्वपूर्ण सामुदायिक वनको, किन भन्दा स्वभावैले सामुदायिक वन उपभोक्ता समूहहरू स्वायत्त छन्। यद्यपि कानूनी रूपमा भन्दा पनि नीति र नियतको कुरा हुन्छ, तल केही नियतका कारण, केही कानूनी हडलका कारण केही केही समस्याहरू सामुदायिक वनहरूले भोगिरहनु परेको छ। त्यसलाई अहिले चाहिँ कमसेकम शब्दमा सम्बोधन गरेको हुँदा हामीले पोजिटिभ ल्याएको छौँ। समुदायले वनको उत्पादन गर्न, वनको प्रशोधन गर्न, वनलाई बजारीकरण गर्न पाउँछ कि पाउँदैन, हाम्रो मुख्य चासोको विषय त्यो हो।
13: बजेटमा आएको यो एउटा यो जुन वाक्य छ अथवा अनुच्छेद छ, म त्यो तपाईँलाई पढेर सुनाउँछु। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सृजना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जड़ीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न, विकास निर्माणका काममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन, प्रशोधन, ब्रान्डिङ र उद्यम संचालनमा थप स्वायत्तता प्रदान गर्नेछौ। वन वातावरण, उद्योग, ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असंगति हटाउनेछौ र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम, सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्यांकन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। सामुदायिक वनलाई थोकेर लेख्दाखेरि तपाईँहरू पुरुङ हुनुभयो।
2: एकदम होइन, समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यसकारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो। हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेछौँ।
13: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले, त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा अरू सरकारवालाले पनि
2: अरूले के गर्नुभयो आफ्नो ठाउँमा छ? सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गऱ्यौं, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौं। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौं त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भयो।
13: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यस्तो? सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्, यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको?
2: तुलनात्मक रूपमा अलिक फरक हो। यति यति गहिरिएर, यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा, यो यति गहिरिएर आएको थिएन, अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ।
1: सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: संसदमा प्रधानमन्त्री बालिनसँग सांसदहरूको प्रश्न उत्तर, नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा गल्ती सच्याउन आग्रह।
1: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, सरकारको बजेटका कारण विद्युतीय सवारीको मूल्य वृद्धि हुने, उपभोग बढ़ाएर अर्थतन्त्र चलायमान बनाउने सरकारको रणनीति।
0: म्याग्दी र मुस्ताङका होटलहरू भरिभराउ, भरतपुरमा रात्रिकालीन उडान सञ्चालन गरिने, सुदूरपश्चिममा 3 वर्षदेखि जल विद्युत उत्पादन स्थिर।
1: इरानसँग प्रस्तावित सम्झौतामा केही संशोधन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, पूर्ण रूपमा सुनिश्चित नभएसम्म सम्झौता स्वीकार नगर्ने इरानको अडान, लेबनानमा इजरायली सैन्य अभियान तीव्र।
0: र साफ महिला फुटबल प्रतियोगितामा श्रीलंकालाई हराउँदै नेपाल सेमी फाइनलमा, 20 एसियन क्रिकेट छनौटमा 2 पटक T20 आईमा नेपालको सर्वाधिक योगफल, आईपीएलको उपाधि आरसीबीलाई।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्सबाट महेश बास्ताकोटीले चसक्क शीर्षकमा लेख्नु भएको कार्टुनलाई छनौट गरेका छौं। यहाँ तस्विरमा देखिन्छ एकजना घरबेटी जस्ता देखिने व्यक्ति पत्रिका पढ्दै हातमा, युनिट बढ्दा विद्युत खपतमा भ्याट तिर्नुपर्ने लगायतका कुराहरू उल्लेख गरिएको पत्रिका पढ़िरहेका छन्। र यहाँ घरमा बहालमा बस्ने एकजना महिला र उनका बच्चा अगाडि देखिन्छ। यहाँ पंखा पनि बनाइएको छ, चिम जस्तो संकेत पनि बनाइएको छ र यहाँ लेखिएको छ, घरमा बस्ने तिमीहरू अब ढुक्क भए हुन्छ, यो घरमा बत्ती पंखा केही पनि चलाउन पाइँदैन।
0: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, डाँट दुखेर मर्न लागिसके मात्र कुनै गैस हुन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू?
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बानबुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: भर्ना खुल्यो।
2: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 082-520-955। बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 082-520-316 र मोबाइल नम्बर 98478-36-596।
8: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
9: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिएन रुख नभएपछि।
8: त्यही त खै, यिनलाई चेप किन नआओला?
9: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
10: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।
11: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2083 साल जेठ 18 गते, तदनुसार सन् 2026 जून 1 तारीक सोमबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: संघीय सरकारले सार्वजनिक गरेको बजेट प्रति लुम्बिनी प्रदेशका निजी क्षेत्र उत्साहित। दाङको तुलसीपुरमा 5 वर्ष विकास खाकामाथि विरह छलफल। शिक्षा, स्वास्थ्य र कृषि विकासमा जोड्दै दोस्रो आवधिक योजना सार्वजनिक।
1: दाङमा 16 जना फरार अभियुक्त पक्राउ। सल्यानमा 3 अवैध भारुवा बन्दुक बरामद। सुकुम्बासी बस्तीका स्थानीय रुत्रसित।
0: र कर्णाली प्रदेश सरकार सुशासनमा कमजोर। प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्न उत्तर। सांसदहरूले उठाए सुशासनदेखि कालापानीसम्मको विषय।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नायकबोध राष्ट्रिय दैनिक र गोरक्षा राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
0: संघीय सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेट प्रति लुम्बिनी प्रदेशका निजी क्षेत्रका प्रतिनिधिहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका विभिन्न नीतिगत र संरचनागत सुधारका विषय बजेटमा समेटिएको भन्दै उनीहरूले यसलाई अर्थतन्त्र चलायमान बनाउने अवसरका रूपमा लिएका हुन्। तर विगतमा बजेट कार्यान्वयन कमजोर हुने गरेको अनुभवका आधारमा उनीहरूले प्रभावकारी कार्यान्वयनमा विशेष जोड़ दिएका छन्। सरकारले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। व्यवसायीका अनुसार बजेटमा समावेश नीतिगत सुधार र सहजीकरणका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न सकिए उत्पादन वृद्धि, रोजगारी सिर्जना र निजी लगानी विस्तारमा सकारात्मक प्रभाव पर्नेछ। बजेटमा उल्लेख गरिएका कार्यक्रम व्यवहारमा कार्यान्वयन हुन सके 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न समेत आधार तयार हुने निजी क्षेत्रको बुझाइ छ। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष टंक सिंह बुढाथोकीले निजी क्षेत्रले पटक पटक सरकार समक्ष राख्दै आएका धेरै विषय बजेटमा समावेश भएको बताउनु भएको छ। उहाँका अनुसार कर प्रणाली सुधार, व्यवसाय सञ्चालनमा रहेका प्रशासनिक झन्झट कम गर्ने प्रयास र निजी क्षेत्र मैत्री नीतिले व्यवसायमा आशा जगाएको छ। सरकारले अर्थतन्त्रका आधारभूत समस्या सम्बोधन गर्ने प्रयास गरेको देखिएको उल्लेख गर्दै उहाँले सरकारले गरेका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न सके शिथिल अर्थतन्त्रमा पुनर्जागरण आउन सक्ने बताउनु भएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठले पनि बजेटमा निजी क्षेत्रका धेरै सुझाव समावेश भएको बताउनुभयो। उहाँका अनुसार आय करको सीमा वृद्धि, उद्योग प्रशासनसँग सम्बन्धित प्रक्रियागत झन्झट कम गर्ने व्यवस्था, वैदेशिक लगानी आकर्षित गर्ने नीति, अन्तशुल्क र कच्चा पदार्थमा भन्सार दर पुनरावलोकन, विदेशी लगानीकर्ताहरूलाई लाभांश फिर्ता लैजान सहजता प्रदान गर्ने विषय निजी क्षेत्रको माग अनुसार समेटिएका छन्। उहाँका अनुसार बजेट समग्र रूपमा लगानी बढ़ाउने र लगानीकर्ताको मनोबल उकास्ने खालको देखिएको छ। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता पर्याप्त भए पनि लगानी विस्तार हुन नसकेको अवस्थामा सरकारले निजी क्षेत्रलाई विश्वास दिलाउने प्रयास गरेको निजी क्षेत्रको भनाई रहेको छ।
1: डाङको लमहिती निवासी मन्टुना कुमारी चौधरीलाई अहिले न निद्रा लागेको छ न भोक नै लागेको छ। बस्ती खाली गर्नुपर्ने सूचना आएपछि उहाँ कहाँ जाने र कसरी जीवन चलाउने भन्ने चिन्तामा हुनुहुन्छ। उहाँलाई आफूले बसोबास गरिरहेको जग्गा प्रहरीको नाममा रहेको कुरा यसअघि थाहा थिएन। जखेरा ताल नजिकको समथर जग्गामा घर बनाएर बस्दै आएकी उहाँ त्यही आफ्नो आधा जीवन बितेको बताउनुहुन्छ। उहाँहरूका पुर्खाले 2034-35 सालदेखि खनजोत गर्दै आएका थिए, तर पछि प्रहरी बोर्डिङको नाममा उक्त जग्गा दर्ता गरिएपछि आफूहरू अन्यायमा परेको उहाँको गुनासो छ। स्थानीय सोनी चौधरीले पनि पुर्खादेखि नै कमैया र कमलरीका रूपमा काम गर्दै आएको बताउँदै अहिले आफूहरूलाई विस्थापित गर्न खोजिएको आरोप लगाउनुभयो। यसैगरी लम्ही तीन सोनपुर स्थित जखेराताल नजिकको बस्तीमा यति बेला त्रास र अन्यल छाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत क्षेत्रीय प्रहरी आवासीय विद्यालय घोराई दाङको नाममा रहेको जग्गा खाली गराउन सार्वजनिक सूचना टाँस गरिएपछि त्यहाँ बसोबास गर्दै आएका स्थानीय चिन्तित बनेका छन्। स्थानीयका अनुसार उक्त बस्तीमा अहिले करिब 62 घरधुरी बसोबास गर्दै आएका छन्। बस्तीका रूपमा 2062-63 सालतिर विकास भएको उनीहरूको भनाइ छ। अधिकांश बासिन्दा थारू समुदायका किसान रहेका छन्। यता प्रहरी पक्षले भने क्षेत्रीय प्रहरी आवासीय विद्यालयको नाममा रहेको जग्गा अतिक्रमण भएको जनाएको छ। प्रहरी स्रोतका अनुसार बस्तीमा बसोबास गर्ने मध्ये करिब 40 घरधुरीको अन्यत्र पनि बसोबास रहेको खुलेको छ भने 22 घरधुरीको अन्यत्र बसोबास भए नभएको स्पष्ट नभएको बताएको छ। क्षेत्रीय प्रहरी आवासीय विद्यालय घोराई दाङले जारी गरेको सूचनामा साबिक सोनपुर गाविस 5 हाल लम्ही नगरपालिका 3 स्थित किता नम्बर 414 को 21 बिघा 9 धुर 7 कट्ठा क्षेत्रफलको जग्गा अनधिकृत रूपमा कब्जा गरी घर टहरा निर्माण गरिएको उल्लेख गरिएको छ। प्रहरी निरीक्षक रामकुमार केसीद्वारा हस्ताक्षरित सूचनामा 15 दिनभित्र घर टहरा तथा अन्य भौतिक संरचना हटाई जग्गा खाली गर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र संरचना नहटाए कानून बमोजिम हटाइने पनि चेतावनी दिइएको छ। यसैबीच नेकपा एमाले लम्ही नगर कमिटिले भने लम्ही कोइलाबास सड़क अखण्ड अन्तर्गत लम्ही बजार क्षेत्रमा रहेका संरचना हटाउने तथा सोनपुर बस्ती खाली गराउने विषयमा संवाद र सहमतिबाट निकास खोज्न आग्रह गरेको छ। यस विषयमा हिजो लम्हीमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सरकारवालासँग भएका सहमति छलफल र प्रतिबद्धताहरू कार्यान्वयन नगरी एकाएक संरचना हटाउने सूचना प्रकाशित गरिएको भन्दै एमाले नगर कमिटिले आपत्ति जनाएको हो। तनावमा सुकुम्बासी बस्ती रातमा निद्रा छैन दिनमा भोक छैन दशरथ घिमरेले लेखेको खबर आजको नयाँ बुध राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष 2083-84 देखि 2087-88 सम्मका लागि तयार गरेको दोस्रो आवधिक विकास योजना अर्थात पञ्चवर्षीय योजनाको मस्यौदामाथि वृहत छलफल गरेको छ। उपमहानगरपालिकाको आयोजनामा हिजो भएको कार्यक्रममा जनप्रतिनिधि कर्मचारी विषयगत समितिका पदाधिकारी र विभिन्न क्षेत्रका सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख टीकाराम खड्गाले आगामी आर्थिक वर्षमा नगरका गौरवका आयोजनाहरूलाई विशेष प्राथमिकता दिइने बताउनुभयो। उहाँले शिक्षा स्वास्थ्य कृषि सिंचाई औद्योगिक ग्राम स्थापना आधुनिक पथशाला निर्माण लगायतका दीर्घकालीन विकासका योजनाहरूलाई आवधिक योजनामा समेटेर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गर्नुभएको छ। कार्यक्रमका प्रमुख वक्ताका रूपमा रहेका लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर नहकुल केसीले कुनै पनि विकासका आयोजना सफल बनाउन संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनु भएको छ। उहाँले योजना निर्माण मात्रै नभई त्यसको कार्यान्वयन अनुगमन र मूल्यांकनमा समेत सबै तहको जिम्मेवारी पूर्ण भूमिका हुनुपर्ने बताउनुभयो।
6: विभिन्न विकास लक्ष्यलाई हाम्रो अन्तर्राष्ट्रिय र राष्ट्रिय कमिटमेन्ट छ, त्यो प्रतिबद्धता हामीले कसरी महानगरपालिकाले पूरा गर्न सक्छ भन्ने कुरालाई हेर्नुपर्ने हुन्छ होला। त्यसपछिको अब भर्टिकल लिङ्केजको हिसाबले हेर्दाखेरि 16 आर्थिक योजना हाम्रो संघीय सरकारको तयार भएको छ र अहिले भर्खरै गएको वर्ष मात्रै प्रदेशको लुम्बिनी प्रदेशको आर्थिक योजना छ, दोस्रो आर्थिक योजना, त्यो आर्थिक योजना चाहिँ सुअन्तर्गत मतलब हुनु पर्यो। एउटा ठुलो समस्या मैले देखेको, हामी तिनै तहका सरकार एक अर्कामा बोल्दैनौँ, त्यो होइन। हाम्रो डकुमेन्टले के गर्नु पर्यो भने सरकारलाई बाध्य भएर तिनटै सरकारको बिचमा अन्तर सम्बन्ध राख्ने कुराहरू बोलाउनु पर्यो। त्यो कुराहरूलाई यहाँ विश्लेषण गरौँ। त्यसको लागि के हो भने आवधिक योजना चाहिँ अब अलिकति व्यापारिक पक्षमा जाउँ। आवधिक योजना 5 वर्षको लागि सबै हाम्रो त्यहाँनिर एडजस्ट गर्ने ठाउँ छ, त्यो भनेको मध्यमकालीन खर्च संरचना हो। धेरै जस्तो हेऱ्यो भने उपमहानगरपालिका होस्, नगरपालिकामा होस्, अथवा गाउँपालिका हुन्छ जुन आइटीको डिपार्टमेन्टमा देखिन्छ, यहाँ चाहिँ उसको महानगरपालिका योजना लगाम भेटे होला, त्यस्तो डकुमेन्ट नभनोस् भन्ने चाहिँ मेरो सुझाव हो। अलिकति क्रिटिकल लाग्ला हजुरहरूलाई, त्यो कमसेकम अघि साथीहरूले पनि भन्नुभयो, प्रत्येक योजना छाट्दा यो सबै देशलाई वार्षिक योजनासँग आर्थिक योजनाका कुराहरू सूचनाङ्कहरू जोडियो, नत्र भने हामीले वर्षको अन्तिममा गएर पाँच वर्षपछि समीक्षा गर्दाखेरि वार्षिक हेरेर आफ्नो योजनामा के गर्यो भन्दाखेरि सूचनाको हामी पत्रान चाहिँ पाउँदैनौँ। त्यो ठुलो ज्ञात छ, हामीले प्रदेशमा पनि त्यो हेरेर हो, स्थानीय पनि त्यो छ।
0: कार्यक्रममा उपमेयर स्यानी चौधरीले योजनाहरू कागजमै सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्न कर्मचारीहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यसै गरी सो अवसरमा इन्टेन्सिभ स्टडी एण्ड रिसर्च सेन्टरका विज्ञ डाक्टर गोकर्ण गेवालीले स्थानीय सरकारले तयार गरेको पञ्चवर्षीय योजनाहरू विकास निर्माणका मार्गदर्शक दस्तावेज भएकाले यस्ता योजनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो।
7: धेरै ठाउँमा के समस्या देखिएको छ भने योजना बनाउने तर त्यो कार्यान्वयनको प्रक्रियामा चाहिँ ढिला सुस्ती गर्ने या त्यसलाई कार्यान्वयन नगर्ने प्रवृत्तिहरू नेपालमा व्यापक रूपमा छ। हामीले बारम्बार भन्दै पनि आएका छौँ कि नेपालमा 2013 सालमा बनेको योजनाले राखेका उद्देश्यहरू अहिले 16 योजनासम्म पनि केही नै छन्। त्यस्तो चाहिँ अबको सन्दर्भमा चाहिँ त्यस्तो हुँदैन, भएको पनि छैन, किनभने हामी नेपालका धेरै गाउँपालिका नगरपालिकाहरू अहिले पुगेका छौँ। स्थानीय सरकारले जति राम्रो काम गरेको छ त्यो नै अहिले विकासको एउटा आधार हो। स्थानीय पालिकाहरूको कारणले त्यहाँ बाटो बन्नेदेखि लिएर विद्यालय स्वास्थ्य लगायतका क्षेत्रहरूमा आमूल परिवर्तन भएको छ, धेरै फर्क मारेको छ विकासले, त्यो यहाँहरूले पनि गर्नुभएको छ र त्यो आगामी दिनमा अझै व्यवस्थित ढङ्गले अगाडि बढाउनका लागि यस्ता पञ्चवर्षीय योजनाहरूले अझै राम्रो ढङ्गले चाहिँ अगाडि बढाउन सघाउ पुर्याउँछन् र यिनीहरू मार्गदर्शक हुन् र ती मार्गदर्शक कुराहरूलाई यहाँहरूले टेकेर मध्यमकालीन खर्च संरचना पनि बनाउँदै यसलाई चाहिँ अगाडि बढाउनु भयो भने यसले चाहिँ नगरपालिका र यो क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
1: दाङसहित देशका विभिन्न क्षेत्रमा फागुनदेखि वैशाखसम्म आएको हावाहुरी, असिना पानी तथा मौसमी प्रतिकूलताका कारण यस वर्ष आँप उत्पादनमा ठूलो क्षति पुगेको छ। आँप फुल्ने र साना दाना लाग्ने संवेदनशील समयमा आएको प्राकृतिक विपत्तिले बगैंचामा रहेका अधिकांश फल झारेपछि उत्पादनमा उल्लेखनीय गिरावट आउने देखिएको हो। किसानका अनुसार यस वर्ष आँपका बोटहरूमा राम्रोसँग फूल लागेको र उत्पादन पनि हुने आशा देखिएको थियो।
0: दाङमा फरार अभियुक्तहरूलाई खोजी कार्य गर्ने अभियान अन्तर्गत प्रहरले एक हप्ताको समयमा 16 जनालाई पक्राउ गरेको छ। जिल्ला अदालतले विभिन्न समयमा मुद्दा फैसला गरी फरार रहेका 16 जनालाई पक्राउ गरेको जिल्ला प्रधिकारले दाङले जानकारी दिएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरू विरूद्ध अदालतले 3 वर्ष 2 दिन कैद सजाय र 25,300 रूपियाँ जरिवाना तोकेको थियो। उनीहरूलाई फैसला कार्यान्वयनका लागि अदालत पेश गरेको प्रहरीले जनाएको छ।
1: यसैबीच जिल्ला प्रहरी कार्यालय रूकुम सल्यानमा प्रहरीले 3 अवैध भरूवा बन्दुक बरामद गरेको छ। जिल्लाको वनगार्ड कुपेन्डे नगरपालिका 12 निगालचुला स्थित वनसिउरा सामुदायिक वनबाट उक्त बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभएको छ। सामुदायिक वनमा अवैध बन्दुक रहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारेको हो।
0: आजको परिवेशमा अब छोटो विश्राम।
8: किसानहरूका लागि खुशीको खबर,
9: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैंसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैंसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
8: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
1: विश्रामपछि तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर।
0: प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुभएको छ। प्रश्नोत्तरका क्रममा विभिन्न दलका सात सांसदले सरकारका काम कारवाही, सुशासन, सीमा सम्बन्धी विषय, सहकारी ठगी, सुकुम्बासी समस्या, वैदेशिक रोजगारी र विदेशमा रहेका नेपालीको मतदान अधिकार लगायतका विषयमा प्रश्न उठाएका छन्। सांसदहरूले जेएनजी आन्दोलनपछि बनेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक नभएको, लिपुलिक लगायतका सीमा विवाद र सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या लगायतका विषयमा प्रश्न उठाएका हुन्। जवाफमा प्रधानमन्त्री बालेन शाहले मानवाधिकार आयोग सहित विभिन्न आयोगका प्रतिवेदन अध्ययन गरेर आवश्यक कार्यवाही अघि बढ़ाइने प्रतिक्रिया दिनुभएको छ।
10: मानव अधिकार आयोगको प्रतिवेदन मात्रै नभएर 23-24 गतेको मात्रै नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्, धेरै दमनहरू पनि भएका छन्। विभिन्न कालखण्डमा भएका आन्दोलनहरू, र्यालीहरूमा भएका कुराहरूको प्रतिवेदनहरू धेरै छन्। एउटा मात्रै प्रतिवेदन छैन मानव अधिकार आयोगको, र विभिन्न आयोगहरू पनि गठन भएका छन् विभिन्न कालखण्डमा। आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरू छन् ती सबै प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने काम कारवाही त्यही हिसाबले गर्छ।
0: यसैगरी सांसदहरूले उठाएका सुकुम्बासी समस्याको विषयमा प्रधानमन्त्री शाहले सुकुम्बासी व्यवस्थापनमा वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउने बताउनु भएको छ। खोला किनारमा जोखिममा रहेका बासिन्दालाई व्यवस्थापन गरिएको बताउँदै उहाँले वास्तविक सुकुम्बासीले जग्गा पाउने बताउनु भएको हो।
10: हामीले निर्यात गर्ने विषय वस्तुहरूमा चाहिँ लाग्ने करहरू अहिले छुट पाइन्छ। हामी चाहिँ निर्यातमुखी हुनुपर्छ, देशमा उत्पादन भएको चीजहरू चाहिँ विभिन्न राष्ट्रहरूमा हामीले एक्सपोर्ट गर्न पाऊ भन्ने हिसाबले 2 वर्षलाई त्यसलाई टारेका हौं। त्यसलाई अहिले आत्मविश्वास बढ़ाउने भन्दा पनि देशलाई पैसा चाहिएछ, पैसा बढ़ाउनेतिर ध्यान गएको छ हाम्रो। खोला किनारमा जुन एकदमै जोखिमपूर्ण अवस्थामा बस्नु भएको थियो उहाँहरूलाई चाहिँ अर्को ठाउँ सार्ने काम गरेको हामीले उहाँहरूलाई। तपाईँहरूले हेर्दाखेरि त्यो खेदाको अवस्था देखे पनि यो 4 वर्ष अगाडिदेखि नै म स्थानीय सरकारमा हुँदा नै संघ सरकार लाई भनेको कुरा चाहिँ के थियो भन्दाखेरि उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राखेर जो सहीमा सुकुम्बासी हुनुहुन्छ, जसको चाहिँ देशभरि कतै पनि एक दूर जग्गा पनि छैन, एक आना जग्गा पनि छैन, उहाँहरूलाई चाहिँ त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ। त्यो हाम्रो सरकारको र हाम्रो पार्टीको मान्यता हो, त्यो उहाँहरूले पाउनै पर्छ। तर काठमाडौँ उपत्यकामा बसेकालाई किन एकदम प्रायोरिटी दिएर हटाइयो भन्दाखेरि विगतका धेरै वर्षहरूमा बाढी आउँदाखेरि उहाँहरूको घर डुबानमा पर्ने स्वास्थ्य अवस्था पनि एकदमै नाजुक थियो, उहाँहरूको ज्यान जोखिमबाट जोगाउने काम गरेको हो नेपाल सरकारले।
0: यसैगरी सांसदहरूले सीमा सम्बन्धीको विषय उठाएकोमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमीन मिचेको भन्दै दुई देश बीच वार्ताबाट नै यसको समाधान निकालिने बताउनु भएको छ।
10: तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौं, उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौं। दुइटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ र यस सम्बन्धी हामीले।
0: यसैबीच प्रधानमन्त्री शाहले हिजो संसदमा बोलेका अभिव्यक्ति विषयमा चौतर्फी आलोचना हुन थालेको छ। भारतीय जमीन नेपालले मिचेको अभिव्यक्ति दिएपछि यसको चौतर्फी विरोध भएको हो। प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवार पदमा बसेको व्यक्तिले संसदको रोस्टरमाथि नेपालले पनि अरूको सीमा मिचेको छ भन्नु अत्यन्तै गैर जिम्मेवार र लज्जास्पद अभिव्यक्ति भएको भन्दै राजनीतिज्ञ र कूटनीतिज्ञहरूले विरोध जनाएका छन्। उनीहरूले प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नुपर्ने ठाउँमा उल्टै आफ्नै देशलाई दोषी देखाउनुले राष्ट्रिय हितमाथि नै गम्भीर आघात पुर्याएको टिप्पणी गरेका छन्। हिजोको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको जानकारी आफूलाई आएको बताउनु भएको थियो, तर यो अभिव्यक्ति गलत रहेको भन्दै सीमाविदहरूले पनि खेद व्यक्त गरेका छन्। सीमाविद बुद्धि नारायण श्रेष्ठले नेपालले भारतको सीमा मिचेको कुरा गलत रहेको भन्दै सामान्य किसानले भोक्सलन गर्दै आएको जमीन मात्रै मिचिएको बताउनुभयो।
11: सीमा मिचिएको छैन। हेर्नुहोस् अब नेपाल र भारतको बीचमा 1,880 किलोमिटर लामो सीमा रेखा छ। नेपालको 27 जिल्ला भारतको सिमानासँग जोडिएको छ। अनि कहीँ कुनै कुनै ठाउँमा चाहिँ के छ भने खेती कमाइ गरेको जमिनहरू सीमावर्ती जनताले भोग चलनमा दखल गरेका छन्। भारतीय जनताले नेपाली किसानको जमिनमा पनि भोग चलन दखल गरेको छ। केही मात्रामा नेपालीहरूले पनि भारतीय किसानको भोग चलन दखल गरेको छ। यति मात्रै हो, ठूलो ठूलो क्षेत्रमा चाहिँ जस्तो भनौँ भारतले हाम्रो लिपु लेक कालापानी लिम्पी अधुराको 1,372 वर्ग किलोमिटर भूभाग मिचेको छ। हगि सुस्ताको 145 वर्ग किलोमिटर भूभाग मिचेको छ। नेपालले यस्तो गरेर ठूलो भूभाग कुनै पनि हालतमा मिचेको छैन। खालि सीमा पार भोग चलन दखल केही मात्रामा गरेको छ।
1: नेपालमा बालबालिकामा श्रुतिजन्य पदार्थ सेवन गर्ने लत रहेको देखिएको छ। विश्व श्रुतिजन्य पदार्थ रहित दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले दिएको जानकारी अनुसार विद्यालय पढ्ने 12 वर्ष मुनिका बालबालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धानकर्ता कुसुम शाहीका अनुसार 7 प्रदेशका 50 विद्यालयमा कक्षा 7 10 पढ्ने 3,000 बालबालिकामा अध्ययन गरिएको थियो। उहाँका अनुसार अध्ययनमा 10 वर्ष मुनिका बालबालिका पनि चुरोट सेवनमा लागेको पाइएको छ। त्यसक्रममा 57% मानिसले बिहान उठ्ने बित्तिकै चुरोट खाने गरेको र 74% सेवनकर्ताले चुरोट छाड्ने कोशिश गरे पनि नसकिरहेको बताइएको थियो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठले श्रुतिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले किशोर किशोरीलाई लत बसाल्नका लागि हुक्का भेद जस्ता स्वादिला र मिठा सुगन्ध आउने फ्लेभर राखेर बिक्री गरेको पनि पाइएको बताउनु भएको छ। अतिरिक्त सचिव डाक्टर श्रेष्ठले भेप र हुक्का जस्ता कुनै पनि हानिकारक पदार्थको सेवन नगर्न समेत सबैमा आग्रह गर्नुभएको छ।
0: कर्णाली प्रदेश सरकार सुशासन प्रवर्धनका सवालमा कमजोर देखिएको विभिन्न सूचाङ्कले देखाएको छ। वार्षिक कार्ययोजनाको कार्यान्वयन महालेखाले औल्याएको बिरुजु र भ्रष्टाचारको ठहरमा अख्तियारले विशेष अदालतमा पठाएका मुद्दा र सुशासन कायम गर्न सरकारले थालेका अभियान अल्पत्र हुनुले त्यसको सहजै पुष्टि गरेको हो। शुरूआती समयदेखि नै सुशासनको रटान दिए पनि कर्णाली प्रदेश सरकार सुशासन कायम गर्न असफल भएको छ। कर्णालीमा नियम विपरीत खर्च गर्ने प्रविधि हरेक वर्ष बढ़दै गएको पाइएको छ। प्रदेश सरकार मातहतका निकायमा वित्तीय विचलनको अवस्था झन विकराल बन्दै गएको छ। प्रशासन प्रदेशमा अनियमितता र भ्रष्टाचार जन्ने गतिविधि बढ़दै गएका छन्। सुशासन कायम गर्ने उद्देश्यले शुरू गरिएको महत्वाकांक्षी कार्यक्रम पनि अल्पत्र पर्नुले सुशासनका लागि बनाइएका कार्यक्रम प्रभावकारी हुन नसकेको सुशासनकर्मी पवित्रा शाहीले बताउनु भएको छ।
1: र काठमाडौँ सहित देशका धेरै ठाउँमा मौसम यति बेला सफा रहेको छ। दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा थोरै ठाउँ तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा पनि रहेको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छ। नमस्कार।

0: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
1: जनहितमा रेडियो प्रकृति

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरु नखाऊ
2: मेरी आमोइनी कट बनाएछस् माग्नी अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले ह्यान्डल बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योगमा
4: हामी कहाँ साल चिसौ अजना सासो चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री

0: इन्जिनियरिङ, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू: इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट: शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9857821568, 9435060 र 9490585816।
1: छोराले खोजेको
2: आमाले रोजेको
1: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
2: गृहपति
1: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त छनखुसीको खबर।
2: नवरत्न भोग, गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
1: का लागि आधिकारिक विक्रेता
2: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
1: सम्पर्कका लागि फोन
2: 08259075753 र मोबाइल 9808864071।
1: दुवै मिलेर नवरत्न भोग, गृहपति माइलोदाई
2: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्।
3: कक्षा 11 भर्ना खुल्यो।
0: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849405052 र 9558728504।
4: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
0: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 9557825188 र 9478840188।
3: भर्ना खुल्यो।
0: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825209555।
0: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
7: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
0: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड, तुलसीपुर 5 ग लाइन, रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
0: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट: सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
8: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
9: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो

0: लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश। गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
1: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघार तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
1: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558861051 र 9558861052।

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
2: किन पिर गरेकी नानी, जाउँ मसँग सुगत मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
3: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुनचाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
4: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
3: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720300।
4: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
5: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
6: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट एजुकेशन ह्युमेनिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 98478336596।
7: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
8: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
7: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
8: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
7: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओले। मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
9: खुशीको खबर।
10: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
12: मोबाइल नम्बर 98680719194 र 98228156।
13: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
14: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दीदाग हटाई भाडा चम्काउँछ अझ तिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
15: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिरतामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
5: कक्षा 11 भर्ना खुल्यो।
6: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849405052 र 9858-22504।
12: हिमाल पहाड तराई हामी सबै नेपाली हौ कोही छैनौ पराई।
16: समृद्ध नयाँ नेपाल निर्माणका लागि समावेशी आवाज रेडियो प्रकृति FM 93.4 MHz।

0: ಸಬಲ ಸುಂದರ ರೇಡಿಯ ಬರ್ಕತಿ ಎಫ್ಎಂ ತಿಮ್ಮಂದು ಸುಬ್ಲ ಜಾತ್ನಿಗಾಚ.
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा.
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्.
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान.
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601.

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578211524 र 98578222915।
5: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 9478830627 र 9825227062।
5: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
5: ViaNet
3: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
8: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
3: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स, एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9578821568, 9435060 र 9490858016।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 8 बजेको प्रकृति समय सन्देश स्वच्छ वातावरण स्वस्थ जीवन
2: के तपाई कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैंसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैंसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452 27974 सेवा गर्ने मौका दिनुहोस्
4: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्छ्यौ आइरहने नाक चिलाउने गन्ध वासना थाहा नपाउने नाक बन्द हुने सिगान बग रहने रुघाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान

0: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
2: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
3: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
1: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
0: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी गलाइन तुलसीपुर दान फोन नम्बर 0825206601 मोबाइल 97487071 र 98107381।
4: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
5: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ, अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98572020756।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तिला केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
6: 10 बेड आईसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
6: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
7: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
6: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तिला केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान, फोन 082-522-686 र 590-475।
8: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन, विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारे रोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0149।
9: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
10: तपाईं सँगसँगै

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
2: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
2: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गएसन्छ भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू?
6: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोला चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9858840601।
9: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 MHz।
10: तपाई सँगसँगै

0: गोरखा सेकेंडरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
1: यस गोरखा सेकेंडरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूहका लागि 240 जना।
1: थप जानकारीका लागि गोरखा सेकेन्डरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 9858 61 051 र 9858 61 052।
0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858 21524 र 9858 22915।
2: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042 0235359042।
1: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
3: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
1: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, साइन्स, एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9858 21568, 9435060 49 र 9490 85 816।
4: सूचना गोर्खा ग्रुप दान द्वारा संचालित गोर्खा इंटरनेशनल पब्लिक सेकेंडरी स्कूल घोराई, गोर्खा सेकेंडरी स्कूल तुलसीपुर र गोर्खा मोडल सेकेंडरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूह मा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
5: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
4: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूह का लागि 2.8 र व्यवस्थापन समूह का लागि 2.4 आवश्यक पर्ने छ। इन्टरनेट बाट निकालिएको ग्रेड सिट बाट आवेदन दिन सकिने छ।
5: सामुदायिक विद्यालय का विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिने छ।
4: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुने छन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
5: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
4: सम्पर्क घोराई 98578-30-715,
5: तुलसीपुर 98578-61-51,
4: लमही 98578-50-707।
5: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 9 बजेको प्रकृति समय सन्देश धुलो र धुवाबाट सधैं बचौं
2: सबैभन्दा पहिले मुख्य खबर प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित राष्ट्रपा सभापति लामिछानेको भारत भ्रमण आजदेखि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी बाल विवाह लैंगिक विभेद कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने नेपाल खबरमा अब पूरा खबर प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ यसैबीच प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ प्रतिनिधि सभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 नियम 2 देखि 263 सम्म र अनुसूची 1 देखि 7 सम्म नियमावली

0: छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम छ। भारत भ्रमणकै बेला सभापति लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। पार्टी सभापतिसँगै वहाँकी पत्नी निकिता पौडेल, सह महामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि भारत जाने रासोपाले जनाएको छ। भ्रमणका क्रममा रासोपा प्रतिनिधि मण्डलले अध्यक्ष नवीन सहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा उल्लेख छ। भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डाक्टर विजय चौथाईवालेले जारी गर्नुभएको विज्ञप्ति अनुसार यो भ्रमणले रासोपा र भाजपा दुवै पार्टीबीच सहकार्य शुरू गर्ने उद्देश्य राखेको छ। साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। भाजपाले रासोपा प्रतिनिधि मण्डलसँग रचनात्मक सम्वाद हुने विश्वास समेत व्यक्त गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार यसअघि जस्तै पेट्रोलको भाव पहिलो वर्गको लागि लिटरको 214.50 रूपियाँ, दोस्रो वर्गको लागि 216 रूपियाँ र तेस्रो वर्गको लागि 217 रूपियाँ रहेको छ। यस्तै डिजेल तथा मट्टीतेलको भाव पनि यसअघि जस्तै पहिलो वर्गका लागि 222.50 रूपियाँ, दोस्रो वर्गका लागि 224 रूपियाँ र तेस्रो वर्गको लागि 225 रूपियाँ कायम रहेको निगमले जनाएको छ। काठमाण्डौ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेश को हिमाली र पहाड़ी भूभाग लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार सरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान, फोन नम्बर 082-5206-1, मोबाइल 97487-07-11 र 98-10-87-31-80।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
6: सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुधे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउण्डेशनको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुधे कर्णाली घोषणा पत्र जारी गरेको हो। हिजो रस्ती सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुधे कर्णाली घोषणा पत्र सार्वजनिक गर्ने गरिएको हो। सम्मेलन मुख्य गरेर कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदको अन्त्यका लागि प्रदेश तथा

स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। यसै गरी महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 पालिकाहरूलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय र समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरूपयोगबाट हुने हिंसा र दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानूनी शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य र समन्वयमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा कक्षा 11 र 12 अध्ययनरत कर्णालीका 79 पालिकाबाट दुई दुईजना छोरी राउटे, राजी, कुसुण्डा, बाडी, बोटे समुदाय अपाङ्गता भएका तथा लैंगिक र यौनिक अल्पसंख्यक सीमान्तकृत लोपोन्मुख समुदायका छोरी सहित झण्डै 250 भन्दा बढ़ी छोरीहरूको सहभागिता थियो। सम्मेलन अवधिभर 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। अब विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कड़ा शर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाए पनि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युसनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह एको विजेता बन्दा बंगलादेश समूह बीको उपविजेता बन्यो। समूह एबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताका रूपमा सेमी फाइनल पुगेका हुन्। सेमी फाइनलका खेलहरू भने पर्सि बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। पछिल्लो 2 संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो। सन् 2022 र 2024 काठमाण्डुमा भएको साफ महिला च्याम्पियनशीपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। चार भन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। रासोपा सभापति लामिछानेको भारत भ्रमण आजदेखि। उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम।
कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी, बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग, अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान, रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त, र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: सब इन्टरनेट हुन्छ सुपरहिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
2: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
3: Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू
6: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-5206-1 मोबाइल 97487-07-11 र 98-10-87-31-80
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
6: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
6: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
6: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
11: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन
12: अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुख नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0149
6: खुसीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जेतिदाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 उपलब्ध
14: घरमा
5: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
5: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847446683 र 9847464770। सेवा गर्ने मौका दिनुहोस्।
15: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन दाङ।
16: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
17: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
18: के भो बोलादै, के गुनगुनाइरहेको?
17: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
18: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
17: यति सजिलै?
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
19: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
20: किन तिरगरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
21: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
22: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
21: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
22: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
23: घर त बोलाएछ मागी, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
24: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
23: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
24: यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
22: हामी कहाँ साल, सिसो, असना, सालको चौका, झ्याल, ढोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
21: कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857723894, 9847314894।
25: छोराले खोजेको
26: आमाले रोजेको
25: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
26: गृहपति,
25: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
26: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
25: तुलसीपुर का लागी आधिकारिक विक्रेता
26: मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन लांग रोनियार क्लिनिक को पूर्व पट्टी कुनामा
25: संपर्क का लागी फोन
26: 08259075753 र मोबाइल 9808864071
25: दुबै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
26: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
0: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
1: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्टपुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहु बस्नेत मोबाइल नम्बर 9848303627 र 9825227662
0: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
2: खुशीको खबर
3: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822856576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
4: किसानहरूका लागि खुसीको खबर
7: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971
8: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
27: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
28: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ
7: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9010-12-6000 एकपटक सेवा गर्ने मौका दिनुहोस्

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कक्षा 11 भर्ना खुल्यो।
4: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 98449505052 र 98578225004।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नया युग को नया आवाज रेडियो प्रकृति FM 93.4 मेगाहर्ट्ज।
1: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन पानस मेडिको फर्मामा।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छिउ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ, घाँटी सम्बन्धी, थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार, बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म,
1: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 0825211904, मोबाइल नम्बर 9869077735 र 9858858286।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाइफ केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयु सेवा,
6: 10 बेड एनआइसीयु सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 0825226686 र 590475।
7: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
8: बल्ल निभ्यो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
9: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
8: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
9: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
8: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
10: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082-5200-5, मोबाइल नम्बर 98-5-78-21-524 र 98-5-78-22-915।
13: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू:
15: दन्त परीक्षण तथा परामर्श सेवा,
14: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
14: दाँत निकाल्ने,
15: दाँत भर्ने,
14: दाँतको जरादेखि उपचार गर्ने,
15: कृत्रिम दाँत लगाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार,
15: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
14: दाँतको कस्मेटिक उपचार,
15: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
11: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98-5-78-25-188 र 98-4-78-40-188।
12: गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो।
11: यस गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
12: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सिट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
11: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङ, मोबाइल नम्बर 98-5-78-61-051 र 98-5-78-61-52।
16: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
17: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
16: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
17: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
16: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97-4-52-27-974। सेवा गर्ने मौका दिनुहोस्।
12: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
11: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
12: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 082-5-20-316 र मोबाइल नम्बर 98-4-76-36-596।
18: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
11: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
18: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
13: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
18: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-1, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
19: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
20: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
19: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
20: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो,
21: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल, सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
20: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 98578-21568, 98435-060-49 र 98490-85816।
22: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
20: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
22: हामी कहाँ उपलब्ध सेवाहरू,
23: दाँत निकाल्ने,
22: नयाँ दाँत राख्ने,
23: झिक्न नपर्ने गरी दाँत राख्ने,
22: दाँत भर्ने, दाँत सफा गर्ने,
23: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
22: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
19: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72। भर्ना खुल्यो।
20: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
19: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 082-5209-55।
24: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
25: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गए सन्च हुन्न भने
24: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
20: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
0: हामी कहाँ उपलब्ध सेवाहरू।
1: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निःशुल्क दाँत पनि निकालिन्छ।
0: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578535952।
3: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
4: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
6: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
4: हराम वितरण 2083 वैशाख 29 गते देखि जेठ 14 गते दिउँसो 3 बजे सम्म। न्यूनतम जीपीए विज्ञान समूह का लागि 2.8 र व्यवस्थापन समूह का लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेट बाट निकालिएको ग्रेड सिट बाट आवेदन दिन सकिनेछ।
6: सामुदायिक विद्यालय का विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
4: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
6: अन्य विस्तृत जानकारी का लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
4: सम्पर्क घोराई 98578730715,
6: तुलसीपुर 98578761,
4: लमही 98578750707।
6: गोर्खा स्कुल दान, गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौं र बचाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् ViaNet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: ViaNet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान र सूर्य तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 97487071 र 98107381380
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
9: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
10: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
9: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
8: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
9: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9848733923 र 9847

0: सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
1: खुशीको खबर, तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121991918।
2: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
4: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478446683 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
5: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
6: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578720756।
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
9: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
10: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
11: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
12: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
11: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ, प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 98578720308।
12: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
13: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
14: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
13: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
14: यसका बाजे लाटाले हानेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गएँ, अहिले भर्खर

0: त्यांच्या श्रमिक तथा फर्निचर उद्योगमा
1: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
2: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ।
1: प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558723894 9458314894।
3: छोराले खोजेको
4: आमाले रोजेको
3: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
4: गृहपति
3: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थानकुसीको खबर
5: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
3: का लागि आधिकारिक विक्रेता
5: मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
3: सम्पर्कका लागि फोन
5: 08259075753 र मोबाइल 9808864071।
3: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
5: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्।
6: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
7: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9978730627 र 9825227662।
6: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
2: खुशीको खबर
8: तपाईँ हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
6: किसानहरूका लागि खुसीको खबर
9: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फेक्प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
6: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857723971।
10: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
11: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
12: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
9: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9435-27-695 र 9810-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
13: सूचना सूचना सूचना
4: गोर्खा ग्रुप दान द्वारा संचालित गोर्खा इंटरनेशनल पब्लिक सेकेंडरी स्कूल घोराई, गोर्खा सेकेंडरी स्कूल तुलसीपुर र गोर्खा मोडल सेकेंडरी स्कूल ल महिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूह मा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
13: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
4: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
13: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
4: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
13: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
4: सम्पर्क घोराई 98578-30-715,
13: तुलसीपुर 98578-61-51,
4: लमही 98578-50-707।
13: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
4: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
5: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने, लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
3: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
4: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825211904, मोबाइल नम्बर 98699773735 र 98578858286।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल पिर्तामोर छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
7: गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो।
8: यस गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा 15 गते साँझ 4 बजे, भर्ना शुरू 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन 21 गतेदेखि, सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
8: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङ, मोबाइल नम्बर 98578161051 र 98578161052।
9: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
10: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ, बुटौल, नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
9: 10 बेड आईसीयू सेवा
10: 10 बेड एनआईसीयू सेवा
9: 10 बेड एसडीयू सेवा
10: नर्मल डेलिभरी तथा सीएस सेवा
9: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा
10: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
9: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता रातिलाल केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान फोन 082-522-686 र 590-475
11: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
12: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दन्त परीक्षण तथा परामर्श सेवा,
2: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
2: दाँत निकाल्ने,
3: दाँत भर्ने,
2: दाँतको जरादेखि उपचार गर्ने,
3: कृत्रिम दाँत लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
2: दाँतको कस्मेटिक उपचार,
3: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक, तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 98578-25188 र 98478-40188।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
7: कक्षा 11 भर्ना खुल्यो।
8: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 98449-50-52 र 98578-22504।
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड, हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ।
8: जुन सुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40-601।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
8: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू:
11: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गनाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98578-21524 र 98578-22915।
7: भर्ना खुल्यो।
8: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ, बरुवा गाउँ दाङ, फोन नम्बर 082-520-955। राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा एघारमा भर्ना खुल्यो।
8: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा एघारमा म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 082-520-316 र मोबाइल नम्बर 98478-36-596। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
8: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
7: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: हाम्रो वनमा ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
13: बल्ल निस्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
14: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
15: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
16: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
15: वनलाई आगोबाट बचाउँ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौँ।
17: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
18: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
19: अब के हुनु रे बाबु, डाँक दुखेर मर्न लागिसके मात्र कोही गएसन्छ भन्नु भने
18: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
20: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेकजाँच भइरहेको छ।
21: हामी कहाँ उपलब्ध सेवाहरू?
22: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
20: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
21: स्वर्गद्वारी डेन्टल हस्पिटल ब्रेन र स्वर्ग तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578-35952।
23: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
24: बिहान 11 बजेको प्रकृति समय सन्देश।
0: रुख रोपौं वन जोगाऊं।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला? म त हैरान भइसके।
3: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9848733923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
4: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
24: भर्ना खुल्यो।
2: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
24: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ डाङ, फोन नम्बर 0825209555।
25: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
26: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
25: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हाथ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइराइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार, बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म, साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
26: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 डाङ, फोन नम्बर 0825211904, मोबाइल नम्बर 9869977735 र 9858852686।
9: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
27: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
25: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर

0: 0071
1: दुबई मिलेर नवरत्न भोग गृहपति माइलो दाई
0: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबई जित्नुहोस्।
2: सूचना सूचना सूचना
3: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
2: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
3: हराम वितरण 2083 वैशाख 29 गते देखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
2: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
3: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
2: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
3: सम्पर्क घोराई 98578-30-715,
2: तुलसीपुर 98578-61-51,
3: लमही 98578-50-707।
2: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: खुशीको खबर, तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइङ डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121999918।
4: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दी दाग हटाइ भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
5: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 98578211564।

0: मिश्र 98578 2915।
1: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
2: तपाई सँगसँगै

0: नया युग को नया आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज
1: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
2: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
1: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 98578121568, 98435060 र 98490585816।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
4: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत, मोबाइल नम्बर 98478306027 र 98225227062,
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड, बाहिनी चौक, तुलसीपुर, दाङ।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गैस हुन्छ भन्न भने
5: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578335952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
9: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
9: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
10: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
3: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219904, मोबाइल नम्बर 9869977735 र 9855858286।
11: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
12: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट एजुकेशन ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ। फोन नम्बर 0825320316 र मोबाइल नम्बर 9847736596।
13: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: हाम्रा सेवाहरू:
15: दन्त परीक्षण तथा परामर्श सेवा,
14: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
14: दाँत निकाल्ने,
15: दाँत भर्ने,
14: दाँतको जरादेखि उपचार गर्ने,
15: कृत्रिम दाँत लगाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार,
15: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
14: दाँतको कस्मेटिक उपचार,
15: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
12: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ। मोबाइल नम्बर 9857825188 र 9848401188।
16: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
12: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
10: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
17: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
12: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
16: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दाङ। फोन नम्बर 0825206601, मोबाइल 9747070711 र 9810871380।
18: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
19: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ, आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
20: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
21: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ, साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
22: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
21: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चाचाको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक, सम्पर्क मोबाइल 9857720308।
22: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
23: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्तीला केयर हस्पिटलमा।
24: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ,
23: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
23: 10 बेड आईसीयू सेवा,
24: 10 बेड एनआईसीयू सेवा,
23: 10 बेड एसडीयू सेवा,
24: नर्मल डेलिभरी तथा सीएस सेवा,
23: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
24: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
23: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीला केयर हस्पिटल प्रणाली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गोलाइन दान। फोन 082-522-686 र 590-475।
0: कक्षा 11 मा भर्ना खुल्यो।
2: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरा सदाङमा कक्षा 11 का लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकाय तर्फ नयाँ भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौं। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ। प्रधानाध्यापक हिमबहादुर भण्डारी। मोबाइल नम्बर 9849505052 र 9858-22504।
4: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
3: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
2: हामी कहाँ उपलब्ध सेवाहरू:
4: दाँत निकाल्ने,
2: नयाँ दाँत राख्ने,
4: झिक्न नपर्ने गरी दाँत राख्ने,
2: दाँत भर्ने, दाँत सफा गर्ने,
4: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
2: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
5: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98105-97772।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: ViaNet।
9: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
10: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
9: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
10: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
9: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
10: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
9: सम्पर्क घोराई 98578-30-715,
10: तुलसीपुर 98578-61051,
9: लमही 98578-50-707।
10: गोर्खा स्कुल दान, गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
5: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
11: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
5: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
12: हाम्रो बोल्न आएको बोल बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जितेर यसको सरसफाई गरौँ है।
13: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
12: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
14: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
12: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
15: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
16: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
17: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट एजुकेशन ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
16: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847736596। कक्षा 11 भर्ना खुल्यो।
17: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849405052 र 9578722504।
16: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ।
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857207056।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश बाटोमा हिँड्दा या सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।

नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने। प्रधानमन्त्रीको अभिव्यक्ति बारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै। हुम्ला र बाजुरा सीमा विवाद बारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा। सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने। उदयपुरको कटारीमा खानेपानीको समस्या। रितो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि वेस्ट इण्डिजको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ। संसद बैठक दिउँसो 1 बजे बस्दैछ। संसद बैठक अघि विपक्षी दलहरूको सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्री वीरेन्द्र शाहले सीमा विवाद बारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो। हिजो प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँदै नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको यो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले यो अभिव्यक्ति संसदीय अभिलेखबाटै हटाउन माग गरेका छन्। हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ। वरिष्ठ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विमल राज पौडेल नेतृत्वको टोली हिजो सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न पुगेको टोली घटना भएको क्षेत्र लामपाटा च्याचौर क्षेत्र पुगेर सीमाकोट पुगेको हो। टोलीले सीमकोट बसाईका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोड़िएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। यसअघि गएको जेठ 2 गतेदेखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो। चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40 लाख रूपियाँ बजेट विनियोजन गरेर त्यस क्षेत्रमा प्रहरी चौकी निर्माण शुरू गरेपछि विवाद भएको हो। सीमा विवादले उग्र रूप लिँदा लामपाटामा दुई जिल्लाका स्थानीय बीच झडप हुँदा बाजुराका 4 जना घाइते भएका थिए। घाइते 4 जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज हुँदै 4 अर्ब 2 करोड़ रूपियाँ भन्दा बढ़ीका विद्युतीय गाड़ी आयात भएका छन्। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षमा विद्युतीय गाड़ीको आयात 2 अर्ब 37 करोड़ रूपियाँले वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै 15,271 विभिन्न थरीका विद्युतीय गाड़ीको आयात गरिएको र यसले राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो। गएको आर्थिक वर्षको 10 महिनामा यो नाका हुँदै 1 अर्ब 65 करोड़ मूल्य पर्ने 9,042 विभिन्न विद्युतीय गाड़ी आयात गरिएका थिए। त्यस बाबत 81,47,00,000 रूपियाँ राजस्व संकलन भएको थियो। यो नाका हुँदै 31,31 करोड़ मूल्य पर्ने इन्धन र विद्युतबाट चल्ने गाड़ी तथा पाट पूर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो। उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ। कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले 1 हप्तादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो। कटारी नगरपालिका 3, 4 र 5 पानीको समस्या देखिएको हो। हिजो बिहान कटारी 4 डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्री सहित पानी माग्न मेयरको घरमा पुगेपछि कटारी नगरपालिकाले हिजोदेखि दमकलबाट पानी वितरण शुरू गरेको छ। पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि मेयरको घर पुगेको स्थानीय केदार राणा मगरले बताउनुभयो। अटो रिक्सा मार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनु पर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। खानेपानी आयोजनाको मोटर अर्थात पानी तान्ने उपकरण पटक पटक बिग्रिँदा समस्या आउने गरेको भन्दै विकल्पमा अर्को मोटर राख्नुपर्ने स्थानीयको माग छ। उपभोक्ता संस्थामा देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी वितरण गर्न थालिएको मेयर राजेश चन्द्र श्रेष्ठले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत

0: 5 गलाइन दाङ फोन नम्बर 0825230 र मोबाइल नम्बर 9812919918।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
0: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
2: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
0: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001, मोबाइल नम्बर 9747806011 र 9558740601।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
4: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेट माथिको छलफल शुरू हुने, प्रधानमन्त्रीको अभिव्यक्ति बारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै, हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो वात्तै बढ़ेको सुनको भाव आज सामान्य घटेको छ। आज सुन तोलामा 200 रूपियाँले घटेर तोलाको 3,10,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढ़ेर 5,355 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलामा 305 रूपियाँ बढ़ेर 5,345 रूपियाँ थियो। बाजुराको बढ़ी मालिका नगरपालिकामा भीड़बाट लड़ेर हिजो दुईजनाको ज्यान गएको छ। बढ़ी मालिका नगरपालिका एक पाटाका 60 वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीड़बाट लड़ेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटले जानकारी दिनुभयो। यस्तै बाढ़ी मालिका नगरपालिका 6 कोर्धका बलबहादुर खड्काकी छोरी 6 वर्षीय जसन्ना खड्काको पनि भीरबाट लड़ेर ज्यान गएको छ। प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिफ्लिएर उहाँको ज्यान गएको हो। बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमबारे आजदेखि छलफल शुरू भएको हुँदैछ। प्रदेशसभाको आज दिउँसो 1 बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव राम कुमार पौडेलले जानकारी दिनुभयो। यही जेठ 12 गते बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। अब विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कड़ा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमति हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एफसीओएसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कड़ा शर्तहरू तथा इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाएका छन्। यद्यपि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्नो प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोका गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युसनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। वेस्ट इण्डिजले श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि टोली घोषणा गरेको छ। टोलीले पर्सीदेखि घरेलु मैदानमा खेल्ने श्रृंखलाका लागि टोली घोषणा गरेको हो। वेस्ट इण्डिजले अनुभवी ब्याटर सिमरन हेटमायरलाई टोलीमा पुनः समावेश गरेको छ। हेटमायर पछिल्लो पटक गएको वर्ष इंग्ल्याण्डसँग एक दिवसीय खेलेका थिए। त्यस यता उनी पाकिस्तान, बंगलादेश र न्यूजील्याण्डसँगको श्रृंखलामा बाहिर रहेका थिए। त्यस्तै चोटका कारण लामो समय बाहिर रहेका तीव्र गतिका बलर अल्जारी जोसेफ पनि टोलीमा फर्किएका छन्। साथै गुडा केच मोटी पनि टोलीमा पुनः समावेश भएका छन् भने केही खेलाड़ी बाहिरिएका छन्। वेस्ट इण्डिजले पछिल्ला छ मध्ये पाँच एक दिवसीय

खेलमा पराजित भएको छ। एक दिवसीय श्रृंखलापछि यी दुई देशबीच टी20 र टेस्ट श्रृंखला पनि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने। प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै। हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा। सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने। उदयपुरको कटारीमा खानेपानीको समस्या। रित्तो गाग्री बोकेर पानी माग्ने स्थानीय मेयरको घरमा। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि वेस्ट इण्डिजको टोली घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
3: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
4: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
1: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 082520601, मोबाइल 97487071 र 98107381380।
5: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
2: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ।

0: अनि अवतार टेक्नोलोजी वर्ल्ड
1: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एण्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
1: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
2: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
3: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढादाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828041129।
1: खुसीको खबर तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइरोइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
4: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रो पनि जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध।
5: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
1: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: फारम वितरण 29 गतेदेखि फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र कक्षा सञ्चालन जेठ 21 गतेदेखि सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
1: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 9858861051 र 9858861052।
6: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
3: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
3: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
6: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
3: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
5: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
1: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98572020756।
7: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भो बोलादै के गुनगुनाइरहेको?
7: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
9: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
10: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
11: हजुर।

0: ही तुलसीपुर उपमहानगर पालिका वडा नंबर 6 गुमरा चौक देखि अलिकति दक्षिण पश्चिम तिर कञ्चनजङ्घा समिति तथा फर्नीचर उद्योग छ। त्यही गएर ल्याए हुँदैन? यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुचुङ चुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिति तथा फर्नीचर उद्योगमा।
1: हामी कहाँ साल सिसौ असना सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
2: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका छ गुमरासोक दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9558823894 9478814894।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
4: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसी प्रचार रक्षा चौर दान फोन नम्बर 082-5200-5 मोबाइल नम्बर 9858-21524 र 9858-22915।
5: छोराले खोजेको
6: आमाले रोजेको
5: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
6: गृहपति
5: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर
6: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
5: तुलसीपुरका लागि आधिकारिक विक्रेता
6: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
5: सम्पर्कका लागि फोन
6: 08259075753 र मोबाइल 9808864071।
5: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
6: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
7: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
3: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848306627 र 9825227062।
7: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
2: खुशीको खबर।
3: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
2: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
4: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 9857

0: 21971।
1: घर आँगन सुन्दर बनाउनका लागि फुलहरूको बगैँचा बनाउनु पर्ने छ। नयाँ नयाँ प्रजातिका फुलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फुलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फुलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फुल, विभिन्न प्रजातिका फलफुलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, संचालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: भर्ना खुल्यो।
4: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825209055।
5: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
6: तपाई सँगसँगै

0: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
1: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
2: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइरोइड टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने, लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
0: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
1: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ। फोन नम्बर 0825219904, मोबाइल नम्बर 9869777735 र 9858858286।
3: नया युगको नया आवाज, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तिला केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तिला केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 0825226686 र 590475।
7: रौनियार डेन्टल क्लिनिक, रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
9: दन्त परीक्षण तथा परामर्श सेवा,
8: दाँतको एक्सरे,
9: दाँत सफा गर्ने,
8: दाँत निकाल्ने,
9: दाँत भर्ने,
8: दाँतको जरादेखि उपचार गर्ने,
9: कृत्रिम दाँत लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
9: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
8: दाँतको कस्मेटिक उपचार,
9: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोड्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
10: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9858725188 र 9848404188
11: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
12: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
11: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर
12: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना चल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ
11: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 9742279774 सेवा गर्ने मौका दिनुहोस्
13: कक्षा 11 भर्ना खुल्यो
14: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849405052 र 9558722504
15: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
14: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
16: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
17: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
16: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001 मोबाइल नम्बर 9747806011 र 9858740601
14: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो
18: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ पढाइ हुने विषयहरू
14: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट साइन्स एजुकेशन र साबिक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट जन्मदर्ता नागरिकताको प्रतिलिपि 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000 नोट शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ मोबाइल नम्बर 9578821568 9435060 र 9490805816
19: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
14: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
19: हामी कहाँ उपलब्ध सेवाहरू
20: दाँत निकाल्ने
19: नयाँ दाँत राख्ने
20: झिक्न नपर्ने गरी दाँत राख्ने
19: दाँत भर्ने दाँत सफा गर्ने
20: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने
19: गिजा सुनिने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
2: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल, मोबाइल नम्बर 9856383443 र 9810857772।
21: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
22: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएस हुन्छ भन्नु भने
21: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्वोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
23: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
24: हामी कहाँ उपलब्ध सेवाहरू?
25: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
23: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
24: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
26: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
27: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। ViaNet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
28: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
27: ViaNet।
29: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
30: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
29: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
30: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
29: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
30: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
29: सम्पर्क घोराई 9858730715,
30: तुलसीपुर 9858761051,
29: लमही 9858750707।
30: गोर्खा स्कुल दान, गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। तपाईँ यति बेला हामीलाई दाङ्रा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 मेगाहर्ज लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको कदर गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको भनाई। दाङको तुलसीपुरमा टिप्पर र मोटरसाइकल ठोकिँदा दुईजनाको ज्यान गयो। कर्णाली प्रदेशमा छोरी सशक्तिकरणका लागि 10 बुँदे घोषणा पत्र जारी।
1: प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले सदन चल्न नदिने अडान। संसद बैठकमा अमर्यादित व्यवहार भएको विषयमा जाँचबुझ गर्न समिति गठन। आगामी वर्ष 16 खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य।
0: र विदेश खबरमा, मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। खेल खबरमा, साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्पबुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: अब मूल खबर विस्तारमा।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिने बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले स्वयंसेविकाहरूले हक, हित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको पनि बताउनुभयो। नेपाल स्वास्थ्य स्वयंसेवी संघ लुम्बिनी प्रदेश समितिले आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरेको माग तथा सुझाव पत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरू समुदाय स्तरको स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्नुभयो। मातृ तथा शिशु स्वास्थ्य खोप अभियान, परिवार नियोजन, पोषण र जनचेतनामूलक कार्यक्रम मार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदान उच्च रहेको उहाँले बताउनुभयो। संघकी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले 9 बुँदे माग तथा सुझाव पत्र पेश गरेको छ। टोलीले सेवा अवधि पूरा गरी 60 वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानजनक अवकाश सुविधा, क्षमता अभिवृद्धिका लागि तालिम, सामाजिक सुरक्षा कोषमा आबद्धता, चाडपर्व खर्च, दुर्घटना र मृत्यु राहत कोष, मासिक प्रतिवेदन भत्ता लगायतका माग राखेको छ। प्रदेश सरकारले अवकाश भएर जाने स्वयंसेविकाहरूका लागि 50,000 रूपियाँ दिँदै आएको छ। मुख्यमन्त्री आचार्यले स्वयंसेविकाका मागहरू अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। नेपाल स्वास्थ्य स्वयंसेवी संघले महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको संस्थागत सम्मान, सामाजिक सुरक्षा र सेवा सुविधाको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ।
1: दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा बाबु छोराको ज्यान गएको छ भने एकजना घाइते भएको प्रहरीले जनाएको छ। ज्यान जानेमा दाङको लमही नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होमराज पराजुले जानकारी दिनुभएको छ। त्यसै गरी सोही घटनामा परेर मृतककी श्रीमती 34 वर्षीय अमृता नेपाली घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते बाबु छोराको बाँकेको नेपालगंजमा उपचारका क्रममा ज्यान गएको हो। घाइते अमृता नेपालीको नेपालगंजमा उपचार भइरहेको छ। तुलसीपुरको घोराई रोड स्थित गुल्माचोकमा राय ख 2192 नम्बरको टिप्परमा राचार 3390 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर आज बिहान दुर्घटना भएको थियो। घोराईबाट गुल्म चोक पार गरेर उत्तरतर्फ जाँदै गरेको टिप्पर र तुलसीपुरबाट लमहीतर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
0: सल्यान प्रहरीले छुट्टा छुट्टै अवस्थामा तीन थान अवैध भरुवा बन्दुक बरामद गरेको छ भने ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरीले सल्यानका अनुसार यही जेठ 17 गते बनगाट कुपिन्ड नगरपालिका 12 निकाल चुला स्थित बनेउरा सामुदायिक वन क्षेत्रमा अवैध बन्दुक फेला परेको थियो। उक्त वन क्षेत्रमा अवैध भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीन थान भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरीले सल्यानका सूचना अधिकारी तथा इन्स्पेक्टर देवराज भट्टराईले जानकारी दिनुभयो। बरामद बन्दुक कसले र किन राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। त्यसैगरी यही जेठ 15 गते बागसोर नगरपालिका 2 थारमारे बजारबाट पनि लागू औषध ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरीले थारमारेबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दाङबाट सल्यानतर्फ आउँदै गरेको सवारी साधनमा जाँच गरेको थियो। चेक जाँचका क्रममा चालकको साथबाट ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। 440 मिलिग्राम धूलो पदार्थ फेला परेपछि बाक्सो नगरपालिका 7 निवासी 37 वर्षीय शोभाराम उडीलाई पक्राउ गरिएको हो। उनलाई लागौसो सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत सल्यानबाट 7 दिनको म्याद लिए अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको छ। सूचना अधिकारी भट्टराईले अवैध हतियार तथा लागौसत नियन्त्रणका लागि जिल्लाभर निगरानी र कार्यवाहीलाई निरन्तरता दिइएको बताउनु भएको छ।
1: कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुधे कर्णाली घोषणा पत्र जारी भएको छ। ज्योति फाउण्डेशनले सुर्खेतको वीरेन्द्रनगरमा आज सम्पन्न कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुधे कर्णाली घोषणा पत्र जारी गरेको हो। जेठ 16 देखि 17 गतेसम्म सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुधे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको हो। सम्मेलन मूलत कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह लैंगिक विभेद प्रथा लगायत विभेदहरूको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। त्यसैगरी महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू समूल नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरकारवाला निकायसँग माग गर्ने विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 वटा स्थानीय तहलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय एवं समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरूपयोगबाट हुने हिंसा र दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानूनी शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख समेत गरिएको छ।
0: दाङ सहित देशैभर सामुदायिक वन उपभोक्ता महा

0: मार्फत हरित अर्थतन्त्रको विकास र वातावरण संरक्षणमा अझै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड़ दिएका छन्। स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले सामुदायिक वनको संरक्षण, जैविक विविधताको सम्वर्धन, स्थानीय नागरिकको सहभागिता र वनजन्य स्रोतको न्यायचित उपयोग मार्फत समृद्ध समाज निर्माणमा सामुदायिक वनको भूमिका अझै सशक्त बनाउनु पर्नेमा जोड़ दिएका छन्। जरायो टाकुरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर बुढाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा समूहका पूर्व अध्यक्ष घनबहादुर पुन, वन प्राविधिक मानबहादुर खड्गा, रेन्ज पोस्टका प्रतिनिधि, वन महासंघका संस्थापक अध्यक्ष सुरेन्द्र बहादुर खड्गा लगायतले सामुदायिक वन आन्दोलनको इतिहास, उपलब्धि र चुनौती बारे धारणा राखेका थिए। सो अवसरमा सामुदायिक वन महासंघ दाङका सहसचिव भूबहादुर केसी, स्थानीय वन महासंघ तुलसीपुरका अध्यक्ष खेमलाल महतरा लगायतको सहभागिता रहेको थियो। यसैबीच हामीले सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशका महासचिव सुभाकर सापकोटालाई सामुदायिक वन महासंघ स्थापनाको उद्देश्य, अहिलेसम्मका उपलब्धि लगायतका विषयमा सोधेका छौं।
1: विशेष त सामुदायिक वन उपभोक्ता समूहहरू गठन हुने प्रक्रियामा 2043 वन विकास परियोजना गर्नु, 46 वन विकास परियोजनाले जुन एउटा मार्गदर्शन गरेपछि 2049 वन ऐनले दिएको अधिकार अन्तर्गत सामुदायिक वन त्यसै अति वर्षमा गर्ने क्रम सुरु भइसकेपछि धनकुटामा रहेका केही सामुदायिक वनहरूको छलफलबाट हामी एक्लै लागेर हुँदैन, आफ्नो उद्देश्य लक्ष्य प्राप्त गर्न सकिँदैन, तसर्थ संगठित हुनुपर्छ भन्ने खालको छलफल बसेर अगाडि बढ्यो। त्यसपछि 2052 सालमा आइपुग्दाखेरि राष्ट्रिय भेलाबाट सामुदायिक वन उपभोक्ता महासंघ समूहको हकको पक्षमा काम गर्ने गरी भनेर राष्ट्रिय स्तरको एउटा संस्थाको रूपमा घोषणा गरियो। जुन संस्थालाई 2052 साल ज्येष्ठ 18 गते चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएर अहिलेसम्म देशव्यापी रूपमा काम गर्दै आएको छ। आज 21 वर्ष पुग्दै गर्दाखेरि यो संस्थामा 2600 भन्दा बढी सामुदायिक वन समूहहरू आबद्ध भएर देशका 77 जिल्लामा, 7 प्रदेशमा स्थानीय सरकार अन्तर्गत स्थानीय महासंघको रूपमा चाहिँ संगठित भएर यो सञ्जाल अगाडि बढिरहेको छ।
0: सामुदायिक वन उपभोक्ता महासंघ जुन उद्देश्यले स्थापना गरिएको थियो त्यो अनुसारको उपलब्धि हासिल भएको छ कि छैन? अहिलेसम्म सामुदायिक वन महासंघले के कस्ता उपलब्धि हासिल गरेको छ?
1: विभिन्न कुराहरू, एउटा चाहिँ सामुदायिक वन उपभोक्ता महासंघको माध्यमबाट सामुदायिक वनलाई अन्तर्राष्ट्रियकरण गर्ने कामहरू भएको छ, त्यो रूपमा अगाडि बढेको छ। हामी अध्ययनको सिलसिलामा बाहिर जाने गर्छ विभिन्न विषयमा, तर विदेशी राज्य सामुदायिक वन अध्ययनको लागि नेपालमा आउने एउटा वातावरण बनेको छ। दोस्रो भनेको चाहिँ सामुदायिक वन समूह भित्रका चाहिँ विपन्न दलित गरिब जनजातिहरूलाई समूहको माध्यममा चाहिँ माथि ल्याउनको लागि सामुदायिक वन समूहले खेल्ने भूमिकामा सामुदायिक वन महासंघले चाहिँ सहजीकरण गर्ने अहिलेसम्म आइरहेको अवस्था देखिन्छ।
0: सामुदायिक वनले स्थानीय समुदायको जीवन स्तरमा कस्तो खालको प्रभाव पारेको छ?
1: सामुदायिक वनको माध्यममा चाहिँ अहिले देशभरि हामीले सुरु गरेको 732 चाहिँ उद्यमी समूहहरू गठन गर्छ सामुदायिक वनभित्र। चाहिँ सामुदायिक वन समूहको प्राप्त आमदानीको न्यूनतम 35% चाहिँ विपन्न दलित जनजातिको क्षमता विकासमा उनको जीविकोपार्जनमा सहयोग गर्ने काम अगाडि बढेको छ। त्यो सामुदायिक वनको माध्यमबाट चाहिँ अगाडि बढ्ने र त्यसलाई बजारीकरण गर्ने र अहिले त्यसबाट प्राप्त आमदान चाहिँ विपन्न वर्गको पक्षमा लगाउने काम भएको छ।
0: जस्तो कि वन संरक्षण र समुदायको अधिकार बीच कसरी सन्तुलन कायम गरिएको छ?
1: सामुदायिक वनमा एउटा विधान आउँछ र कार्यजना आउँछ, विधानले समूह चलाउँछ, कार्यजनाले वन चलाउँछ। आज कार्यजना हरेक हामी पहिला 5 वर्ष गर्थ्यौँ, अहिले नियाबल चेन्जर 10 वर्षमा काम पनि गरेको छ। विचार पनि गरेको सामुदायिक वन क्षेत्रहरू छ भने त्यसलाई 15 वर्ष 20 वर्षको दाखिल गरिएको छ। विधान अन्तर्गत रहेर आफ्नो उपभोक्तालाई चाहिँ मैले अघि चर्चा गरेँ, क्षमता विकास पात्रमा, आयोजन पात्रमा, जोखिमलाई व्यवस्थापन पात्रमा समुदायले प्रतिको सहयोग भएको छ भने वन क्षेत्रलाई मात्रै हेऱ्यो भने त 37% बढेर आयो, 45% कुरा गरेर 7% वन क्षेत्र बढेर आयो। यो वन क्षेत्र प्रतिको योगदान उपभोक्ता र त्यसबाट प्राप्त लाभलाई चाहिँ स्थानीय समुदायको पक्षमा लगाउने काम चाहिँ दुईजना सन्तुलन गरेर अगाडि बढेको अवस्था चाहिँ देखिन्छ।
0: सामुदायिक वनले भोगिरहेका मुख्य चुनौतीहरू चाहिँ के हुन् जस्तो लाग्छ तपाईँलाई?
1: एउटा चाहिँ मुख्यतः सामुदायिक वन समूहले जति योगदान पुरायो त्यसको चाहिँ खासै राज्यले समर्थन गर्न सकेको छैन। त्यसका सँगसँगै आज सामुदायिक वनमा 13 करको माप लगाइएको छ। प्रदेशले एउटा कर भन्ने, संघीयले एउटा कर, स्थानीय अर्को कर गर्दा 3 करको माडमा सामुदायिक वनलाई राख्नु हुँदैन। सामुदायिक वनभित्रको अहिले प्राप्त आमदानी जुन छ काठको कुरालाई हेऱ्यो भने सहज रूपमा निकासे पैठारी सहज रूपमा उद्योग सञ्चालन गर्ने कुरामा नेपाल सरकारले चाहिँ अहिले पनि स्थापना गर्ने उद्योगको हकमा, अहिले पनि उद्योग सञ्चालन गर्ने हकमा चाहिँ कानून कुराहरू अत्यन्त बाजेको छ।
0: जस्तो कि तपाईँले काठको कुरा गरिरहँदाखेरि सामुदायिक वनसँग चाहिँ थुप्रो काठहरू हुने र त्यो काठबाट चाहिँ जो आमदानी हुने हो सामुदायिक वनहरूलाई, त्यसमा चाहिँ सामुदायिक वनहरूले अलिकति घोटाला गर्ने संस्थाको नाममा भन्दा नि व्यक्तिगत रूपमा चाहिँ लाभको लागि काम गर्ने गरेको भन्ने गुनासो छ, यसमा हजुरको भनाइ के छ?
1: एकाका समूहमा त्यस्तो भएको तपाईँले यो कुरा उठाइरहँदाखेरि अहिले वैज्ञानिक वनस्थको नाममा के विधि देखियो? महासँग यो वैज्ञानिक वनस्थको नाममा चाहिँ यस्तो यसरी सर्वकरण गर्नु हुन्न भने

0: વ્યવસાય પછી પૂરા ધ્યાન રાખી આવ્યો, આપણું વલણ રાખી આવ્યો, રાજ્યમાં આને કાર્યવિધિ લેવાનું કામ શરૂઆત કર્યું. તો દ્વિ વર્ષ પછી તો કાર્યવિધિ ખારજ કરવાનું તે બીચમાં ભ્રષ્ટ વૈજ્ઞાન વ્યવસ્થાન બગત પ્રાપ્ત કાચ આજ વાર્ષિક રૂપમાં 5 લાખ આમદાની ઘરમાં ગયા હોય સમયે કરીકો 2 કરોડ આમદાની ગયો વૈજ્ઞાન વ્યવસ્થાન કામ હતા. લુમ્બિનીકો મહાસંચાલક બોલ્દે ગતા લુમ્બિનીકા 12 જિલ્લાભિત્ર રહેકા 4,220 સામદાય વનમાં હોલા લાગ્છ 6,000 સામદાય વનકો કમજોરી હુન સક્છ હોલા તિલ્લા સુધાર ગર્ન સકિન્છ. તર 100-150 સામદાય વનકો કારણ 4,000 એવટે દંડ રહનુ પર્છ ભન્ને કુરામાં ચાહિ હામી મહાસંઘ ર વ્યક્તિહરુમા હાम्रो અસમય છ.
1: હરિત અર્થતંત્ર ર રોજગારી સિર્જનામાં સામદાય વનકો ભૂમિકા
0: त्यो चाहिँ कुरा अहिले सामुदायिक बनाउँछ सम्बन्धी आन्तरिक पर्यावरणको विकास पनि अगाडि बढेपछि आज रेडियो प्रकृतिसँग मैले कुरा गर्दै गर्दाखेरि डाङ्कु देउखुरीमा अहिले हामीले स्थापना गरेको गोबर डेटा स्टेसनमा अहिले पनि त्यहाँ 12 साथीहरू चाहिँ रोजगारी पाइरहनु भएको छ. सँगै डाङको समेरी गुफाको कुरा, धारपानी क्षेत्र, जागेरा, पश्चिमको झरना, रुकुमको चाहिँ आज कमलदा आसपासको जङ्गल क्षेत्र, यी सबै सामुदायिक वनको माध्यमबाट अलिकति स्थानीय व्यापार, स्थानीय होटलदेखि सबैलाई पनि तयार पुर्याएको छ.
2: तपाई अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ. खबरको सिलसिला जारी नै छ. रेडियो सुन्दै गर्नुहोला.
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ.
4: अब के हुनु रे बाबु, दाँत दुखेर मर्नु लागिसके म त कहीँ गए सन्च भन्नु भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि.
5: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ.
6: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चारी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने.
5: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ.
6: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै. सम्पर्क मोबाइल नम्बर 98631700 र 98578335952.
7: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा.
5: खुशीको खबर: तपाईहरूकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ. बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ. थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121998918.
2: विश्रामपछि प्रकृति मूल खबरमा तपाईँलाई फेरि स्वागत छ. अब बाँकी खबर.
8: प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसद बैठकमा भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै बोलेका कांग्रेस सांसद निश्चल राई, एमाले प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा दलका नेता ज्ञानेन्द्र शाही, श्रम संस्कृति पार्टीका सांसद आरएन राई लगायतले प्रधानमन्त्रीले कि तथ्य पेश गर्नुपर्ने नभए रेकर्डबाट हटाउनुपर्ने माग गरेका हुन्. सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले झण्डै 3 करोड़ नेपालीको शिर निहुरिएको बताएका छन्। यदि प्रधानमन्त्रीले सत्य बोलेको भए कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको छ भन्ने तथ्य आफूलाई चाहिने उनीहरूले बताएका हुन्. त्यसैले आजै बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्तिलाई लिएर आज संसद अवरोध गर्ने निष्कर्ष समेत निकालेको थियो. कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सहित एमाले, नेकपा र राप्रपाको सहभागिता रहेको थियो. कांग्रेस संसदीय दलका सचेतक निश्चल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले गम्भीरतापूर्वक लिँदै भर्त्सना गरेका छन्. लिम्पिया, धुरा, लिपुलिक र कालापानीबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले हिजो नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो।
2: यसैबीच राष्ट्रिय सभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नै नगरी भोलिसम्मका लागि स्थगित भएको छ। राष्ट्रिय सभाको आजको पहिलो बैठकमा आकस्मिक समय लिएर बोल्ने सांसदहरूले हिजो प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति विमति जनाउँदै बैठक संचालनमा व्यवधान गरेका थिए। त्यसपछि अध्यक्ष नारायण प्रसाद दाहालले 20 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो। दोस्रो बैठकमा पनि सांसदहरूले निरन्तर विरोध गरेपछि अध्यक्ष दाहालले भोलि जेठ 19 गते 1:15 बजेसम्मका लागि बैठक स्थगन भएको घोषणा गर्नुभएको हो।
8: यसैबीच हिजोको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरेको विषयमा जाँचबुझ गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संसदीय जाँचबुझ समिति गठन गरिएको छ। सभामुख समक्ष 7 दिनभित्र प्रतिवेदन पेश गर्ने गरी संसद नियमावली 2083 को नियम 33(4) अनुसार समिति गठन गरिएको सभामुख डोल प्रसाद अर्यालले संसद बैठकमा जानकारी गराउनु भएको हो। सोमबार बसेको संसद बैठकमा उहाँले सो जानकारी गराउँदै समितिमा संसदीय संसद सचिवालयका आन्तरिक तथा सेवा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहने जानकारी समेत गराउनु भएको छ।
2: अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा 74.58 अर्बको कुल गृहस्थ उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट पछिको अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले 5 वर्षको समय अवधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब 16 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँले प्रक्षेपित कुल गृहस्थ उत्पादन 74 खर्बका आधारमा 7% आर्थिक वृद्धि कायम गर्न सकिने पनि बताउनुभयो। कुल गृहस्थ उत्पादनको तुलनामा ऋण 43% बढ़ी धेरै नहुने बताउँदै अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेटमा पुराना कार्यक्रमको दायित्व रहेको र त्यसलाई सरकारले निरन्तरता दिने पनि बताउनु भएको छ।
8: मूल खबरमा अब विदेश खबर। मलेसिया सरकारले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ। आजदेखि कार्यान्वयनमा आएको नयाँ कानूनी व्यवस्था अनुसार 16 वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न र सञ्चालन गर्न नपाउने भएका छन्। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने र त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुने खबरमा उल्लेख छ। यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्यूब लगायतका लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालमा लागू हुनेछ। नियमको पालना नगर्ने कम्पनीलाई 1 करोड़ मलेसियन रिंगिटसम्म जरिवाना हुन सक्ने पनि व्यवस्था गरिएको छ।
2: र मूल खबरको अन्तमा खेल खबर। 7 महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गुवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्ने भएको छ।
8: यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पछाडमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबर शीर्षकहरू फेरि एकपटक।
2: स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्ने मुख्यमन्त्री आचार्यको भनाई। तुलसीपुरमा सवारी दुर्घटना हुँदा बाबु छोराको ज्यान गयो। कर्णालीका छोरी सशक्तिकरणका लागि 10 पुदे कर्णाली घोषणा पत्र जारी।
8: प्रधानमन्त्रीले माफी नमागेसम्म विपक्षी दलहरूले सदन चल्न नदिने। संसद बैठकमा अमर्यादित व्यवहार भएको विषयमा छानबिन गर्न समिति गठन। आगामी वर्ष 16 खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य।
2: र विदेश खबरमा मलेसियामा 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। खेल खबरमा 7 महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने।
8: हवस् त बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विष्टीलाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ।
2: नमस्कार।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: हाम्रा सेवाहरू
3: दन्त परीक्षण तथा परामर्श सेवा
2: दाँतको एक्सरे
3: दाँत सफा गर्ने
2: दाँत निकाल्ने
3: दाँत भर्ने
2: दाँतको जरादेखि उपचार गर्ने
3: कृत्रिम दाँत लगाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
2: दाँतको कस्मेटिक उपचार
3: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
4: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ मोबाइल नम्बर 9857825188 र 9847840188
5: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
6: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
7: शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
1: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ
7: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01 मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601
8: खुसीको खबर
3: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
9: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म
7: थप जानकारीको लागि
3: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
7: मोबाइल नम्बर 9680719194 र 9822186576
8: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
10: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सिसिटिभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
10: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
12: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सिसिटिभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847873923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
12: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै
13: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ
10: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ
3: साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
13: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 98578207756।
3: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
14: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
3: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य बिदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर छ दाङ मोबाइल नम्बर 98578211568, 98435060 र 98490858816।
15: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्सामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
16: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
17: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
16: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलायत केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
16: 10 बेड आइसीयू सेवा,
17: 10 बेड एनआईसीयू सेवा,
16: 10 बेड एसडीयू सेवा,
17: नर्मल डेलिभरी तथा सीएस सेवा,
16: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
17: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा,
16: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
18: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
19: तपाई सँगसँगै

0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छिउँ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ, घाँटी सम्बन्धी, थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार, बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
2: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
3: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ, फोन नम्बर 0825211904, मोबाइल नम्बर 98689770735 र 98578258286।
5: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
6: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
7: ViaNet।
8: मेरी आमोइनी घट बोलाएछ मागी, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
9: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
8: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
9: यसका बाजे लाटाले हानेर बारीका पातामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुतुङ चुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
10: हामी कहाँ साल, सिचौ, असरा, सासु चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
11: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरा चोक, दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98578-23894, 98478-14894।
12: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौँ। विज्ञापन शाखा, रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाल। सम्पर्क फोन नम्बर 0825211847
13: र 0825211880। कागती र खरानी को प्राकृतिक शक्ति युक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबर का साथ जिसको खस्रो पन ने जिद्दी दाग हटाई भाड़ा चमकाउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: ഇന്റെ ഇന്ത്യ
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
3: हजुर, तपाईलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
2: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
4: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
1: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
4: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लाइज, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दान, फोन नम्बर 082520601, मोबाइल 9747070611 र 9810871380।
8: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
9: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
2: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
9: हामी कहाँ उपलब्ध सेवाहरू:
10: दाँत निकाल्ने,
9: नयाँ दाँत राख्ने,
10: झिक्न नपर्ने गरी दाँत राख्ने,
9: दाँत भर्ने, दाँत सफा गर्ने,
10: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
9: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
1: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856038443 र 9810857972।
11: छोराले खोजेको
12: आमाले रोजेको
11: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
12: गृहपति
11: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
12: नवरत्न भोग, गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
11: तुलसीपुर का लागि आधिकारिक विक्रेता
12: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिक को पूर्व पट्टी कुनामा
11: संपर्क का लागि फोन
12: 08259075 3 र मोबाइल 9808864071
11: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
12: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
0: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा
13: स्वास्थ्यमा समस्या छ जिल्ला बाहिर काठमाडौँ बुटवल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ
0: यदि त्यसो हो भने कुनै चिन्ता छैन ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ
13: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू
0: 10 बेड आईसीयू सेवा
13: 10 बेड एनआईसीयू सेवा
0: 10 बेड एसडीयू सेवा
13: नर्मल डेलिभरी तथा सीएस सेवा
0: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा
13: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामीको सेवामा हाम्रो प्रतिबद्धता राप्ती लाइफ केयर हस्पिटल तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान फोन 082-522-686 र 590-475
14: मेरी आमोइनी कट बनाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
15: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
14: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिति तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पाटामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुम दगुरेर गए अहिले भटक कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योगमा
16: हामी कहाँ सर सिसौ असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
17: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558823894 9478814894
18: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
19: बल्ल नि थियो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
20: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
19: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
20: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
19: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
20: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
21: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
22: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
21: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98-578-21-524 र 98-578-22-915।
23: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनि जिद्दीदा घटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र ₹10 र ₹20 उपलब्ध।
24: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेस आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
25: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न विशेष समिति गठन, सात दिनभित्र प्रतिवेदन आउने, संसद फेरि अवरूद्ध, हिजोको अमर्यादित गतिविधिको अध्ययन गर्न समिति गठन।
1: नियम 33 उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने व्यवहार जानकारी गराउँछु।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीको विवाद चर्कियो, विपक्षी दल सर्वोच्च अदालत जाने तयारीमा। सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, सड़क, पर्यटन, शिक्षा र स्वास्थ्यमा विशेष जोड़।
2: सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीमा विवाद चर्कियो, भेप सुन प्रकरणमा कृष्ण बहादुर महरा 1,00,000 धरोटीमा रिहा हुने, किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने कृषि मन्त्रीको चेतावनी। र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। यसले गर्ने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो गर्नुहुँदैन। अभिभावकहरू नै सामाजिक सञ्जालको लतमा परेपछि बालबालिका त पर्ने नै भए, त्यसैले अभिभावक आफू सचेत हुने र बालबालिकालाई यसको नकारात्मक असरबाट जोगाउन लाग्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ। समितिले बैठकका क्रममा भएका गतिविधि, आचरण र नियम उल्लंघनका विषयमा अध्ययन गरी निष्कर्षसहित प्रतिवेदन पेश गर्नेछ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो। संसद लोकतान्त्रिक बहसको सर्वोच्च थलो भएकाले त्यहाँ हुने गतिविधिले जनतामा प्रत्यक्ष सन्देश दिने भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो।
1: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुलका समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु।
4: सभामुख अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइनेछ। यदि कुनै सांसदले नियम उल्लंघन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ। यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक शुरू हुने बित्तिकै विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोलप्रसाद अर्यालले बारम्बार आग्रह गरे पनि विपक्षी दल आफ्नो अडानबाट पछि नहटेपछि बैठक प्रभावित भएको हो। नेपाल भारत सीमा जस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर शुरू भएको विवादले संसदको काम कार्यवाही नै अवरूद्ध बनाएको छ। विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाब र धारणा माग गरिरहेको छन् भने सत्ता पक्ष संसद सञ्चालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ। राजनैतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ़न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः ओझेलमा परेका छन्। लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन। संसदको अबको विकास निकास र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि प्रक्रिया वा विकल्प के हुन सक्लान्? संविधानविद निलाम्बर आचार्यले सीआईएनसँग बताउनुभयो।
5: प्रधानमन्त्रीले बोल्नुभयो, त्यो विवाद भयो। प्रधानमन्त्री त स्पष्ट पार्नु पर्यो नि, उहाँ आफ्नो चाहिने भनाइमा अडिग रहनुहुन्छ कि त्यो भनाइलाई सच्याउनुहुन्छ कि अनि किन यस्तो भन्न पुग्नुभयो भनेर त उहाँले त चाहिँ त्यो स्पष्टीकरण त दिनु पर्यो नि। उहाँको अभिव्यक्तिलाई सच्याउने कुरै छैन, फिर्ताइ लिनुपर्छ नि त, यो त गलत हो।
6: संसद अवरोध चलिराख्दाखेरि यसको दुवै तर्फले सोचेर विचार गरेर कसरी यसलाई अगाडि बढाउनु पर्छ त? गल्ती भएको छ भने
5: गल्ती भयो भएन, अब प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै राक्षोप गर्न खोजेबाट नै देखियो कि चाहिने योसँग यो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भनी त्यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
6: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
5: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिने उसले आफ्नै किसिमले ढाकछोक गरेर चाहिने अलिकति चाहिने जसलाई भन्छौ नि चाहिने बचाउ गर्न ढाकछोप गर्न अलिकति सुधार्न खोजिएको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
5: रवि लामिछानेजीको चाहिने भारत भ्रमण चाहिने हुनुपर्ने थियो भयो, किनभनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न र भएका सम्बन्धहरूलाई अरू विकसित गर्न केही चाहिने थाकिरहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
6: प्रधानमन्त्री बालेनको अभिव्यक्तिपछि कतिपयले अब सीमा विवाद टुङ्गाउने बारेमा बहस गहिरिन्छ र निकास पनि पाउँछ भनेर सकारात्मक सूची राख्या पाइन्छ नि।
5: प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादलाई चाहिँ हल्का रूपमा दिएको देखियो, यसलाई सच्याउनु पर्दछ। हाम्रो काला पानी लिम्पिया डुलाको चाहिँ जो अतिक्रमण छ त्यो अतिक्रमणलाई साधारण रूपमा लिया जस्तो चाहिने वक्तव्य आयो, उहाँको भनाइ आयो, त्यो ठिक होइन। किन भन्दाखेरि हामीले कहीँ पनि चाहिँ हामीले पनि चाहिने भारतको चाहिँ भूमि कब्जा गरेका छौँ, भारतले पनि कब्जा गरेका छौँ भनेर त हल्का कुसुमले लिएको जस्तो देखियो, जबकि चाहिँ हामीले कहीँ आफ्ना सैनिक पठाएर कहीँ चाहिने कब्जा गरेका छैनौँ। भारतले चाहिँ कालापानी एरियामा दशकौं वर्षदेखि चाहिने आफ्नो सैनिक चाहिने राखिराखेको छ। तसर्थ यसले चाहिने जटिलता चाहिँ उत्पन्न गर्छ, अर्को जटिलता चाहिने उहाँले चाहे यो युनाइटेड किङडमलाई पनि चाहिने पाल्न त्यसमा समावेश गराउनु खोज्नुभयो तीन देश भन्ने कुरालाई। भारत र नेपालको विवाद भारत र नेपालबाटै चाहिने मिट्टबद्ध वार्तालाई समाधान गर्नुपर्छ।
4: प्रतिनिधि सभाको नयाँ नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसदभित्रको राजनैतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ। सभामुख डोलप्रसाद अरालले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्। पूर्वाधार पर्यटक शिक्षा स्वास्थ्य र गरीबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नाजिर मियाले प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सिर्जना गर्ने योजना समेटिएको छ। साथै उत्पादन उद्यमशीलता र सीप विकासमा दिँदै युवा पलायन रोक्न विशेष पहल गरिने उहाँले बताउनुभयो।
2: प्रदेश सड़क सञ्जाल योजना अन्तर्गत निर्माण सम्पन्न भएका कालोपत्रे सड़कहरूमा 12 महिना सहज आवागमनका लागि सड़क मर्मत सम्भार समूह मार्फत नियमित मर्मत गर्ने र यसमा समावेश भएका सड़कहरूको क्षति र सड़क अवरूद्धको सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
4: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी पुरूष टी20 विश्वकपका लागि नयाँ संरचनामा आधारित ग्लोबल क्वालिफायर विश्वव्यापी छनौट प्रणाली लागू गर्ने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसी बोर्ड बैठकले 16 टोली सहभागी हुने गरी विश्व छनौट प्रतियोगिता सञ्चालन गर्ने प्रारम्भिक निर्णय गरेको हो। नयाँ प्रणाली अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन्, जसबाट विश्वकपमा पुग्ने अन्तिम टोली तय हुनेछ।
0: कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हिमलाको सिमकोटको बजारमा चहल पहल।
7: अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त
0: 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त। रिपोर्टसँगै प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याउन कानूनविदको भनाई, विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: खुशीको खबर। तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
9: किसानहरूका लागि खुशीको खबर।
8: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिटप्राले तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
9: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
10: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
4: ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायीहरूलाई किसानको बक्यौता रकम समयमै भुक्तानी नदिए सरकारले कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ललितपुरमा आयोजित छैठौं राष्ट्रिय दुग्ध दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निजी क्षेत्रलाई किसानको रकम समयमै फर्चुट गर्न आग्रह गर्नुभयो।
11: भुक्तानी कार्यलाई सहजीकरण गर्नको लागि दुग्ध व्यवसाय संलग्न निजी क्षेत्रका व्यवसायीहरूले पनि किसानलाई नियमित रूपमा समयमै भुक्तानी गरी सरकारलाई सहयोग पुर्याउनुहुनेछ भन्ने मैले अपेक्षा गर्छु। सबैभन्दा पहिले त हामीले सचिवले पनि भन्नुभयो, हामीलाई अनुरोधै भएन तपाईँहरूलाई, राज्यले सहजीकरणको लागि अनुरोध गर्ने निर्देशन गर्ने काम हो।
0: मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल भइरहेको बताउँदै किसान र व्यवसायी दुवै पक्षको सहकार्यमा मात्रै समस्या समाधान सम्भव भएको उल्लेख गर्नुभयो। बहुचर्चित भेप सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरामाथि लागेको भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनवाईपछि धरोटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 चैत्र 26 गते महरा र महराका छोरा राहुल महरा सहित 29 जना विरूद्ध भ्रष्टाचार चार मुद्दा दायर गरेको थियो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको विद्युतीय चुरोट भेपभित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको आरोप लगाएको छ। अदालतको आदेशसँगै महरा धरोटी बुझाएर रिहा हुन सक्ने भए पनि मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन। अब सुनवाई प्रक्रिया अगाडि बढ़दै जानेछ। कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हुम्लाको सिमकोट बजारमा चहल पहल बढ़ेको छ। सिमकोट हुँदै कैलाश मानसरोवर जाने भारतीय मूलका धार्मिक पर्यटकहरूको आवागमन शुरू भएपछि प्राय सुनसान हुने सिमकोटका होटेलहरू अहिले भरिभराउ छन्। नेपालगंजदेखि हवाई जहाजबाट सिमकोट आउने धार्मिक तीर्थालु सिमकोटदेखि चीनको सीमाना हिल्सासम्म सानो हेलिकप्टरबाट जाने आउने गरेपछि दिनको 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल देखिन्छ।
12: हुम्लाको सिमकोट विमानस्थलमा हिजो आज प्राय हेलिकप्टरको बाक्लै आउजारो यात्रुको ओहोरदोर हुने गरेको छ। कैलाश मानसरोवर जाने भारत र तेस्रो देशका नागरिकहरू गएको वैशाख 30 गतिदेखि सिमकोट आउने क्रम बढ़ेको छ। यसका कारण सिमकोट विमानस्थल र बजवार क्षेत्रको चहलपहल बढ़ेको छ। पहिलो पटक सिमकोट आउनुभएका भारतीय पर्यटक चेतेन्द्र
13: शाहरोवर
12: निकै तातो स्थानबाट हवाई जहाजमा आउने पर्यटकहरूका लागि सिमकोट निकै मोहम्मक लाग्ने गरेको छ। सिमकोटमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ़ेपछि स्थानीय भरियालाई पनि भ्याइ नभ्याइरहेको छ। सिमकोट छ कि स्थानीय पाउसरी रोकाया
14: दिनभरि पाया पै बोक्छौ, तर अब त गाडी ट्याक्टर चले कहिले 500-600 हुँदैछ।
12: दैनिक 100 हाराहारीमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको आगमन हुन थालेपछि होटेल व्यवसायीहरू पनि खुशी भएका छन्। सिमकोटमा होटेल व्यवसाय गर्दै आउनुभएका रेबिना खनाल,
7: अब भर्खरै स्टार्टिङ हुँदैछ, अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ, व्यापार त ठिकै भइरहेछ भनौँ।
12: 2072 सालको महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय मूलका धार्मिक पर्यटकहरू सिमकोटको बाटो हुँदै आउन शुरू गरेका थिए। पछि कोरोना महामारीका कारण चीनले एकतर्फी हिल्सा नाका बन्द गरेपछि पर्यटक आउन पनि बन्द भएको थियो। गत वर्ष चीनले उक्त नाकाबाट भारतीय पर्यटकहरूलाई कैलाश मानसरोवरको यात्रा गर्न अनुमति दिएपछि सिमकोट हुँदै जाने यात्रुको संख्या पनि बढ़ेको हो। भुवनेश्वरी स्वाई, सीआईएन, रेडियो कर्णाली आवाज, सिमकोट, हुम्ला।
0: साझा खबरमा अब हेलो सीआईएन।
15: मेरो नाम दत्त महतारा, म समिकाती खापर गाउँपाले वडा नम्बर 3 बोलिरहेको छु। यो उत्तरी बेल्डोको जगन्नाथ बुढीनन्दा हिमाली र समिकाती खापर गाउँपालिकामा नेट सेवा एकदमै न्यून चलिरहेको छ। अहिलेको जमाना नेटको पहुँचमा रहनुपर्छ, सूचना प्रवाह हरेक कुराहरू चाहिँ नेटबाटै हुने भएकाले यहाँ चाहिँ हामीले दिनको एकपल्ट झ्याप्जु मात्र चाहिँ नेट सेवा सुविधा चाहिँ चलिरहेको छ। यसका लागि 24 घण्टा चल्नको लागि यसको समस्याको समाधान कहिले हुन्छ?
4: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ दूरसंचार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंह।
13: त्यो हिमाली गाउँपालिकामा त्यो माथि बिच्छा क्वाडीतिर चाहिँ अलि टावर चाहिँ राख्ने प्लानमा छौँ। अब चाहिँ सायद एक हप्तामा जोड्छौँ होला त्यतातिर नै यहाँ टावरहरू। हिमाली गाउँपालिकामा टावर नै थिएन त्यहाँ पहिला होइन, त्यही भएर त्यहाँ पहिल्यैदेखि समस्या थियो क्या। एउटा टावर चाहिँ अस्ति बिच्छामा एउटा जोडेर आएको हो होइन, त्यही भएर त्यो ठाउँमा चाहिँ टावर नभएको भएर समस्या भएको।
16: अब वन्य जन्तु बाँदरको लागि चाहिँ सरकारले अब यो समयमा पनि केही गरिदिएन भने अथवा सांसदको भनाइ सुन्दाखेरि चाहिँ किसानको दुःख त बुझ्नु पर्यो नि लगभग कमसे कम पनि। अब सांसदहरूले बाँदर मार्नु हुँदैन के गर्नु हुँदैन मार्नु हुँदैन भनेर तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने होइन के गर्ने भन्ने कुरा सबै कुरा पनि त व्यवस्थापन गर्छ। किसान चाहिँ मर्नु हुने बाँदर मर्नु नहुने जस्तो कुरा सुनिन्छ, यो किसानको दुःखदायी कुरा हो।
4: यो प्रश्न संसदमा पनि सांसदहरूले उठाइरहेको विषय हो। यस विषयमा व्यवस्थापन गर्न अध्ययन अनुसन्धान भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभयो। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघ शान्ति सैनिक दिवस नेपालमा पनि
17: प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
0: प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति चलाउन कानूनविदको सुझाव, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भोतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
19: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
18: हामी कहाँ उपलब्ध सेवाहरू,
20: दाँत निकाल्ने,
18: नयाँ दाँत राख्ने,
20: झिक्न नपर्ने गरी दाँत राख्ने,
18: दाँत भर्ने, दाँत सफा गर्ने,
20: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाइ पार्ने,
18: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
21: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98568-38443 र 98105-97-72।
10: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
0: खटी उत्कृष्ट काम गर्ने 5 जना सैनिकहरूलाई कदर पत्र प्रदान गरेको छ।
22: कंगोको माकुमो नाम गरेको गाउँ जहाँ स्वास्थ्य चौकी, अरू सहायता प्राप्त गर्ने ठाउँ लगायत स्थानीय वासीको घर र भवनमा 81 गोला बारूद हुन्छ। एकैछिनमा धुवाको मुस्लो र गोलाबारीको आवाजका बीच बख्तरबन्द गाडीमा नेपाली शान्ति सैनिक घटनास्थल पुग्छन् र स्थिति नियन्त्रणमा लिन थाल्छन्। अशान्त अवस्थालाई शान्त पार्न नेपाली शान्ति सैनिकले गर्ने हरेक चरणको गतिविधि र पूरा गर्ने प्रक्रियालाई नजिकबाट निहाल्नेहरू खुशीले ताली बजाउन थाल्छन्। त्यहाँ खटिएका सैनिक एक ठाउँमा भेला भएर खिच्छन् फोटो। काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रभित्र शिखरपुरको फेतपट्टिको भागलाई माकुमो गाउँ ठानेर नेपाली सेनाले शान्ति स्थापनाका लागि खटिनु पर्दा सहनुपर्ने चुनौती र गरिने कामका बारेमा जानकारी दिन प्रदर्शन गरिँदाको दृश्य हो यो। संयुक्त राष्ट्र संघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4,179 शान्ति सैनिक कार्यरत छन्। नमूना अभ्यास अघि आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघबाट प्राप्त शान्ति स्थापनाको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
23: अन्त्यमा म पुनः दोहोर्याउन चाहन्छु कि नेपाली सेना शान्तिको महान उद्देश्यप्रति प्रतिबद्ध छ। र नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्रिय संघ सुरक्षा परिषदबाट प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
22: विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना सैनिकहरू घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा छ। लील प्रकाश चन्द, सीआईएन, पाँचखाल, काभ्रे।
0: साझा खबरमा अब सेनापछि माछापालक किसानको कुरा। सर्लाहीको ईश्वरपुर नगरपालिका 3 माछा पालनका लागि प्रख्यात छ। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्र मध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछापालक किसान यो पेसाबाट पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा टिकिरहन समस्या भएको किसानको गुनासो छ।
1: सर्लाहीको ईश्वरपुर नगरपालिका 3 भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुशी हुनुहुन्छ।
2: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौ हामीले, पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो 1 बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न तपाईँ 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
1: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
2: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, त्यो 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको, एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ।
1: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर झैं महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको, तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
2: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ हामीलाई। बिजुलीमा अलिकति अब त्यही पैसा सहुलियत भनेको ऋण कर्जा होइन, अब कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो, त्यही त हो नि हामीलाई किसानलाई के चाहिने।
1: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
5: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं, धेरै किसिमका कुराहरू अगाडि बढायौं र धेरै किसिमको महँगो बिजुली बत्तीको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा राम्रोसँग किसान सँगसँगै यिनीहरू गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ। र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
1: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्दन खत्री, सीआईएन, रेडियो एकता, सर्लाही।
0: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: राति 8 बजेको प्रकृति समय सन्देश खाली ठाउँमा वृक्षारोपण गरौं
2: भर्ना खुल्यो
3: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ
2: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ बरुवा गाउँ डाङ फोन नम्बर 082-520-955
4: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
5: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना डाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00 एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सिसिटिभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
6: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा नि हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
3: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सिसिटिभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
3: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
2: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा भर्ना खुल्यो
3: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा म्यानेजमेन्ट एजुकेशन ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
2: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 082-520-316 र मोबाइल नम्बर 98478-36596
5: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यातिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नआउने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-0149
4: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
5: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
4: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
5: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
4: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: किसानहरूका लागि खुसीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली, तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23971।
8: हाम्रो वनमा ल ल ल सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
9: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
10: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
11: वन जंगलमा जाँदा चुरोट खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
12: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
11: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
13: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
2: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
3: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
2: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो,
14: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल, सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई, दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू,
3: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साबिक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू, इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 98578-21568, 98435-060-49 र 98490-85816।
15: नजिक, सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: ഇതൊക്കെ ഇല്ലെങ്കിൽ വലിയ പൊറക്കട്ടി
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
2: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ, फोन नम्बर 082-5200-5, मोबाइल नम्बर 98-5-78-21-524 र 98-5-78-22-915।
3: होइन कालो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके मात्र कहीँ गए सन्चो हुन्न भने
3: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रङ भर्ने, चाली भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
1: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
1: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
8: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5-90-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601।
9: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
10: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू:
12: दन्त परीक्षण तथा परामर्श सेवा,
11: दाँतको एक्सरे,
12: दाँत सफा गर्ने,
11: दाँत निकाल्ने,
12: दाँत भर्ने,
11: दाँतको जरादेखि उपचार गर्ने,
12: कृत्रिम दाँत लगाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार,
12: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
11: दाँतको कस्मेटिक उपचार,
12: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ, मोबाइल नम्बर 98-5-78-25-188 र 98-4-78-40-188।
13: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन पानस मेडिको फर्मामा।
7: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने विभिन्न किसिमका दाग अनुहारको डन्डेफोर कालो पोतो चाया दुबीको उपचार अनुहारको चाउरीपना कपाल झर्ने समस्या यौन अङ्ग चिलाउने यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार
14: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी हाच्छ्यौ आइरहने नाक चिलाउने गन्ध वासना थाहा नपाउने नाक बन्द हुने सिगान बग रहने रुगाखोकी धेरै लाग्ने पिनास भएको नाकबाट रगत आउने नाकमा मासु पलाएको कान सम्बन्धी चक्कर आउने कान चिलाउने कान कराउने रगत आउने कान पाकिरहने दुख्ने समस्या कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ घाँटी सम्बन्धी थाइराइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म
13: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ
7: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 दाङ फोन नम्बर 0825211904 मोबाइल नम्बर 9869077735 र 9858852286
15: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
16: के भो बोलादै के गुनगुनाइरहेको
15: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
16: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
15: यति सजिलै
16: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
17: खुसीको खबर
18: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म

0: एनबीसी नेपाली सेवाको साझा पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीद्वारा सदन अवरोध, नेपालले पनि भारतको भूमि मिचेको भनाई अभिलेखबाट हटाउन माग।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेर फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सामान्य सभामुख मदत।
0: रासोपा सभापति लामिछानेको भारत भ्रमणको राजनैतिक अर्थ के हुन सक्छ?
2: एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, सरकारको कस्तो किसिमको प्रायोरिटी छ भन्ने कुराहरू पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ।
0: कूटनीतिज्ञ शंकर शर्मा र अमेरिका र इरान बीच होर्मुज क्षेत्रमा पुनः तनावको स्थिति। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। बेरुतको दक्षिणी क्षेत्रमा हिजबुल्लाहमाथि आक्रमण अघि बढ़ाउन इजरायलले निर्देशन दिएसँगै लेबननको राजधानीका बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उनकै शब्दमा आतंकवादी निशानामा आफ्नो सेनाले आक्रमण गर्ने बताएका छन्। बेरुतवासी एक महिला भन्छिन्,
4: My kids left school early at 12:30 because
3: बम खसाल्ने चेतावनीपछि मेरा बालबच्चाहरू आज 12:30 विद्यालयबाट फर्किए। हामी घर छोड्नका लागि झोला तयार गरेर बसेका छौं। बेरुतवासी एक महिलाको भनाई। आफ्ना नागरिकहरूमाथि गरिएको आक्रमण र युद्ध विराम उल्लंघनको बदलामा आक्रमण गरिएको इजरायली दावी छ। हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन र रकेटहरू प्रहार गरिरहेको छ। इजरायली सेना पनि लेबननको भित्री क्षेत्रतर्फ अघि बढ़िरहँदा ईयूले लेबननको भूमिमा सैन्य कार्यवाही रोक्न इजरायललाई आग्रह गरेको छ। अमेरिकाले यो सप्ताह अन्तमा इरानी क्षेत्रमा आक्रमण गरेको बदलामा अमेरिकी सेनाको हवाई अखडामा आक्रमण गरिएको इरानले बताएको छ। इस्लामिक रेभोल्युशनरी गार्ड कोरले निशाना बनाइएको स्थानबारे नखुलाए पनि कुवेतले आफ्नो हवाई प्रतिरक्षाले क्षेप्यास्त्र र ड्रोन निस्तेज बनाएको जनाएको छ। कुवेतमा अमेरिकी ठूलो सैन्य अखडा छ। वाशिङटनले इरानका राडार र ड्रोन क्षेत्रमा कैयौं आक्रमण गरेको थियो। फ्रान्सले ब्रिटेन सहितका राष्ट्रहरूको सहयोगमा प्रतिबन्धमा परेको एउटा रूसी तेल ट्याङ्करलाई आन्ध्र महासागरबाट नियन्त्रणमा लिएको जनाएको छ। मस्कोले उक्त कदम गैर कानूनी भन्दै डकैती शैलीको भएको टिप्पणी गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आफ्नो ढुवानीको सुरक्षाका लागि रूसले कदमहरू चाल्ने चेतावनी दिएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोले युक्रेनमा युद्धरत रूसलाई आर्थिक लाभ हुने गरी अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन अस्वीकार्य भएको बताएका छन्। इरान युद्ध शुरू भए यता भारतले तेस्रो पटक खाना पकाउने ग्यासको मूल्य बढ़ाएको छ। ग्यासको भाउ बढ़दा रेस्टुरेन्ट र होटल सहितका क्षेत्रमा दबाव बढ़ने व्यवसायीहरूले बताएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण सरकारी अनुदानमा दबाव बढ़दै गएपछि बंगलादेशले पनि 6 साताको बीचमा 2 पटक इन्धनको मूल्य बढ़ाएको छ। पेट्रोल र मट्टी तेलको मूल्य वृद्धिले महँगी बढ़ाउने विज्ञहरूले बताएका छन्। पाकिस्तानले ऊर्जा खपत घटाउन बजार र पसलहरू साँझ 8 बजे अघि नै बन्द गराउँदै आएको छ। र मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल खोल्न प्रतिबन्ध लगाएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्यूबलाई अब सरकारी परिचय पत्रका आधारमा उमेर पुष्टि गर्नुपर्ने अनिवार्य गरिएको देशको संचार नियामकले जनाएको छ। अहिले सामाजिक सञ्जाल चलाइरहेकाहरूले पनि 6 महिनाभित्र आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। बालबालिकाहरूलाई अनलाइनमा आउने हानिकारक सामग्रीबाट जोगाउन अन्य कैयौं देशहरूले पनि यस्तै किसिमका मापदण्ड अपनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका छन्। यस विषयलाई लिएर विपक्षी दलहरूले संसदमा अवरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन गर्न पटक पटक प्रयास गरे पनि कार्यसूचीमा प्रवेश हुन सकेन। एक रिपोर्ट। विपक्षी दलहरूले प्रधानमन्त्री शाहको आइतबारको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण रहेको भन्दै त्यसलाई तत्काल सच्याउनु पर्ने माग गरेका हुन्। आइतबार साँझ नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाए पनि विपक्षीहरूले उक्त प्रष्टीकरणमा चित्त बुझाएनन्। सदनको आजको बैठकमा मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निष्कल राईले भने
5: वास्तवमा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। सस्तो लोकप्रियता सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ सभामुख महोदय?
0: त्यस्तै नेकपा एमालेका ऐन बहादुर महरले प्रधानमन्त्री सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिका सम्बन्धमा देशवासीसँग माफी माग्नुपर्ने माग गरे।
6: हाम्रो राष्ट्रको असंलग्न परराष्ट्र नीति छ, हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौ र नेपालले कोही कसैको पनि एक इन्च भूमि मिचेको छैन। यो कुरा स्मरणहोस् प्रधानमन्त्रीलाई, नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ।
0: सांसद महरले प्रधानमन्त्री शाहले आफ्नो व्यक्ति नसच्याउँदासम्म आफूहरू सदनको कार्यवाहीमा सहभागी नहुने पनि बताए। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित नभएको टिप्पणी गरे।
7: प्रधानमन्त्रीले संसदमा हिजो दिनुभएको अभिव्यक्ति सीमा समस्या सम्बन्धी अज्ञानता त हुने तर त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरीतको अभिव्यक्ति हो। न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्याङ्क नै छ, अत नेपालले भारतको भूमि मिचेको छैन।
0: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिले देशलाई अप्ठ्यारो परिस्थितिमा पार्न सक्ने बताए। प्रधानमन्त्रीको उक्त भनाई नसच्याइए त्यसले गलत नजिर स्थापित गर्न सक्ने भन्दै राईले केवल अभिलेखबाट हटाउनु पर्याप्त नहुने टिप्पणी गरे।
1: भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हाम्रो भूमि तिमीले मिचेर त फिर्ता ल्याऊ भन्छ भने कुन भूमि फिर्ता दिने सामान्य सभामुख महोदय? त्यसैले म भन्न चाहन्छु, यहाँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो नजिर तपाईँको चाहिँ हटाउनु पर्छ।
0: प्रतिनिधि सभाको बैठक अघि सामूहिक छलफलमा बसेका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको धारणाको विपक्षमा संयुक्त रूपमा आवाज उठाउने निष्कर्ष निकालेका थिए। यसैबीच प्रतिनिधि सभामा आइतबार अमर्यादित गतिविधि भएको पाइएको भन्दै सभामुखले छानबिनका लागि समिति गठन गरेका छन्। आइतबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्ने क्रममा नाराबाजी र घम्साघम्सी समेत भएको थियो। प्रतिवेदन बुझाउन समितिलाई 7 दिनको समय दिइएको सभामुख अर्यालले जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि आज भारत पुगेका छन्। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी केही पार्टी पदाधिकारी सहित नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा पाइरहेका बेला भएको लामिछानेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ। यसै सन्दर्भमा हामीले भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा रासोपा सभापतिको भारत भ्रमणको राजनैतिक अर्थबारे प्रश्न गरेका छौं।
8: पहिलो कुरो त के हो भने अब यो भारतीय जनता पार्टीले पनि नेपालको पार्टीहरूसँग सम्बन्ध राख्नलाई पहिलादेखि नै अलिअलि डेलिगेशनहरू डाक्ने होइन नेपाली कंग्रेस यूएमएल माओवादीहरूलाई डाक्ने गरेकै थियो होइन। अझ हाम्रो भनाइ चाहिँ के थियो भने अझ पुगेको छैन, यस्ता किसिमको इन्टरेक्सन पार्टी टू पार्टी चाहिँ अझ बढी हुनुपर्छ र फेमिलियरिटी बढाउनुपर्छ भन्ने नै हुन्थ्यो। त्यही सन्दर्भमा अब अहिले नयाँ सरकार आएको छ, यो सरकारलाई पनि अब उहाँलाई चाहिँ यसको सभापति अध्यक्षको नाताले ढाकेको हो, अझ ठूलो डेलिगेसन जानुपर्छ भनेर भन्ने मलाई चाहिँ लागेको थियो। किनभने 7-8 जना गएर अरू इन्टरेक्सन गर्ने विभिन्न स्टेट लेभलमा पनि भेटघाट गर्यो भने त्यसले अझ सम्बन्ध बढाउँछ भन्ने हो एउटा कुरा। अब दोस्रो कुरो चाहिँ यो अब अहिले नयाँ सरकार बनेको छ र खास एक्सचेन्ज अफ भिजिटहरू भइरहेको छैन सरकारी लेभलमा, तर खास गरी पार्टी र सरकारको लेभलमा कुराहरू त एउटै हुनुपर्ने हो र हुन्छ पनि होला। सरकारको कस्तो किसिमको प्रायोरिटी छ, के एचिभ गर्न खोजेको छ भन्ने कुराहरू पनि पक्कै पनि उनीहरूले बुझ्न चाहन्छ। तेस्रो भनेको त उनीहरूले भन्ने कुराहरू के हो भने हामी नेपालको सरकारलाई पूर्ण सहयोग गर्छौं, कस्तो किसिमको सहयोग चाहिन्छ भन भनेर भन्ने यही नै हो जस्तो मलाई लाग्छ।
9: यहाँले जुन भन्नुभयो नि पार्टी र पार्टी बीचको सम्बन्धको कुरा, राष्ट्रिय स्वतन्त्र पार्टी अलिकति नयाँ पनि हो, हुन त योभन्दा अगाडि 5 पार्टीका नेताहरू जाने क्रममा अहिलेको नेपालको परराष्ट्र मन्त्री शिशिर खनाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट भाजपाको मुख्यालयमा कार्यक्रममा पनि गएको
8: थियो।
9: अनि रासोपा र भाजपा बीचको देखिए पनि दुईटा सरकार बीचको संवाद अथवा भ्रमण जुन भएको छैन, जुन पहिलेको प्रसारण भन्दा अलिकति फरक जस्तो देखिराखेको छ, त्यसकारण आवरण पार्टी र पार्टी बीचको भए पनि कतै यो दुईटा सरकार बीचको संवादको प्रयास त होइन?
8: मलाई होइन, संवादको प्रयास त पक्कै पनि हो, तर यसमा एजेण्डाको बारेमा, सरकारी कुराहरूको बारेमा सायद कम नै होला, किनभने अलिकति ब्रोडर इस्यु हाम्रो अध्यक्षले उठाउन चाहेमा त जहिले पनि उठाउन सकिन्छ, होइन? अब अहिले त देशको एउटा प्राथमिकता के हो, देश विकासलाई अगाडि कसरी लिएर जाने हो भन्ने कुराहरूतिरै बढी जोड होला जस्तो मलाई लाग्छ। उठाउन त पाइन्छ होइन, तर अब पार्टीसँग उठाउँदाखेरि पार्टीगत रूपमा उठाउने कुराहरू त धेरै हुन्छन्, तर सरकारको अब जस्तो भनौँ न, उदाहरणको लागि सरकारी पक्षसँग भेटघाट भयो भने, खास गरी त्यहाँको परराष्ट्र मन्त्रीसँग भेट भयो भने अलिकति स्पेसिफिक कुराहरू त्यहाँ पनि गर्न सकिन्छ, तर धेरै सरकारी कुराहरू गर्ने अब उहाँको मलाई लाग्छ त्यति म्यान्डेट पनि नहोला। पार्टीको अध्यक्ष भएको नाताले सरकारले गरेको कामलाई नै भनौँ न, उहाँले चाहिँ त्यसकै एक्सप्लेनेसन दिने र हामी एक छौं भनेर त भन्नु पर्यो नि, होइन? त्यो सन्देश उहाँले पक्कै पनि दिनुहुन्छ, त्यो देखि
9: अथवा एक छौं भन्ने पनि हुनसक्छ, अथवा उनले नारी छाम्न खोजेका पनि हुन सक्छन्। यो राष्ट्रपा भित्र जसरी बालिन शाहको प्रस्तुति छ, शैली छ, स्वभाव छ, त्यसले गर्दाखेरि कहीँ कतै संशय अविश्वास छ कि छैन भन्ने बुझ्ने अवसर पनि हुनसक्छ भारतको निम्ति।
8: प्रधानमन्त्रीको लेभलमा भेट भयो भने अथवा परराष्ट्र मन्त्रीको लेभलमा भेट भयो भने त्यहाँ त अरू मान्छेहरू पनि हुन्छ, त्यस्तो कुरा पक्का पनि हुँदैन, तर अरू जसले प्राइभेटली भेट्छ, जस्तो आजै चाहिँ भनौँ न, अब त्यो पार्टीको महासचिवले भेट्नुभयो, त्यो महासचिव पनि सरकारसँगै लिङ्क त हो नि, उहाँले पनि भेटेको कुरा त रिपोर्ट त गर्नै पर्छ भारतको सरकारलाई। त्यस्ता छलफलहरूमा चाहिँ त्यस्ता कुराहरू निस्किन सक्छ।
9: पहिले भन्दा कि आज यसो हेर्दाखेरि अब हुन त राष्ट्रपाको अवस्था पनि संसदमा बलियो नै छ, तर योभन्दा पहिले प्रचण्डलाई पनि बोलाएको थियो, त्यो बेलामा मोदीसँग भेट गर्ने भन्दा भन्दै अन्तिम समयसम्म भएन, र उनलाई विमानस्थलमा चाहिँ विजय चौथाईवाले स्वागत गरेका थिए। अहिले चाहिँ राष्ट्रिय महासचिव अरूण सिंह नै विमानस्थल पुगेको देखियो, पहिलेको भन्दा अलिकति फरक संकेत के देखाइयो हो अथवा प्राथमिकता अलिक?
8: अब अहिले भनौँ न, एकदमै स्ट्रङ पार्टी हुन त डे टु डे काम गर्ने त विजय चौथाईवाला नै हो, फरेन रिलेसन डिपार्टमेन्टको मुख्य मान्छे त उहाँ नै हुनुहुन्छ, तर मलाई लाग्छ यो अहिले अलिकति बलियो सरकार, झन्डै 2/3 मेजोरिटी भएको सरकारको नाताले र फेरि पहिलो पटक इन्टरेक्सन हुँदैछ एउटा एक किसिमले अफिसियल्ली, त्यो कारणले मलाई लाग्छ महासचिव आउनुभयो अनुसार।
0: उनी थिए कूटनीतिज्ञ शंकर शर्मा, साथी शरद केसीसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच होर्मुज जलमार्ग क्षेत्रमा एक साताको बीचमा तेस्रो पटक द्वन्द्व बढ़ेको छ। अमेरिकाले सप्ताहन्तमा इरानी सैन्य क्षेत्रमा प्रहार गरिएको जनाएको छ र तेहरानले त्यसको बदलामा अमेरिकी अखडामा आक्रमण गरिएको बताएको छ। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जल क्षेत्रमा अमेरिकी ड्रोन खसाल्ने सहितका इरानका आक्रामक कदमको जवाफमा रक्षात्मक हमला गरिएको जनाएको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरले इरानमा आक्रमणका लागि अमेरिकाले प्रयोग गरेका हवाई अखडालाई निशाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार कुवेतमा अमेरिकी फौजमाथि लक्षित दुईवटा इरानी बलिस्टिक क्षेप्यास्त्र निस्तेज बनाइएको छ। त्यसअघि कुवेतले पनि शत्रु पक्षबाट प्रहार भएका क्षेप्यास्त्र र ड्रोन निस्तेज पारिएको जनाएको थियो। अमेरिका र इरान बीच सम्झौताका लागि भएका प्रयासहरू निष्कर्षमा नपुगिरहेको समयमा दुवैतर्फबाट पछिल्ला आक्रमणहरू भएका हुन्। अमेरिकी संचार माध्यमहरूले इरानसँग प्रस्तावित सम्झौताका शर्तहरूमा हेरफेर गर्न ट्रम्पले आग्रह गरेका थिए। उनले होर्मुज जलमार्गको ढुवानी र इरानले उच्च स्तरसम्म प्रशोधन गरिसकेको युरेनियम देशबाट हटाउने विषयबारेका शर्तहरू हेरफेर गरेका विवरण आएका छन्।

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 मेगाहर्ज र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

0: शुभ प्रभात। जय श्री सच्चिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जबाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।
1: सेवामा तलीन भएको व्यक्ति जब आसन लगाएर गतचित्त भएर जब सत्सङमा ऊ बस्छ भनेदेखि त्यो सत्सङमा पनि उसलाई भिन्दै आनन्दको उसले अनुभव गर्दछ। एक जिज्ञासुले सत्सङ सुनेको र एक आत्मज्ञानलाई प्राप्त गरिसकेर ध्यान साधनको अनुभूति गर्दै त जसले सत्सङ सुन्छ भनेदेखि हेर्नुहोस् त्यसमा छुट्टै नै आनन्दको उसले अनुभूति गरेको हुन्छ। र सबैभन्दा ठूलो भूमिका यो गुरु दरबारमा केले खेल्छ त भन्दा सेवाले। त सेवा कि आज तपाई हाम्रो जीवनमा सन्तहरूले बार बार यही कुरा सम्झाउनुहुन्छ, तन पवित्र सेवा कि धन पवित्र किए दान, मन पवित्र हरिभजन कि त्रिवित्त होई कल्याण भनेर यो तनलाई हामीले कसरी पवित्र गराउने त भन्दा गुरु दरबारको सेवाको द्वारा कि जब हामीले कि यो तनको द्वारा पसिना बगाउँछौ त विगतका भक्तहरूले कि यो तनको द्वारा खटेर जब पसिना बगाए त त्यो आनन्द आजको भक्तहरूले लुट्न सकेका छैनन्। त त्यो समय थियो जहाँ कि गुरु दरबारमा सेवाको अति नै ठूलो महत्व थियो र यो यस्तो दरबारमा तपाईँ हामी उपस्थित भएका छौ जहाँ कि यो दरबारमा राजा महाराजाहरू पनि यो दरबारमा सेवा गर्थे। कि जब हामी उदाहरण सुन्छौ राजा इब्राहिम कबीरदासको कुटीमा गएर उहाँले सेवा गरेको हामी उदाहरण पाउँछौ। उनी राज्यको अति नै सुख भोगमा आनन्द विभोर भएर मनुष्यको उद्देश्य र लक्ष्य यही नै हो, किनकि म त मानव तन प्राप्त गरेर पनि म एउटा राजाको पदमा छु र उनी संसारको राजसी सुख भोगलाई मात्रै उनी अनुभव गरिरहेका थिए। तर एक दिन उनको जीवनमा एउटा यस्तो घटना घट्छ, उनको राज दरबारमा एक दासी थिए त उसको मनमा पनि यो प्रकारको भावना उत्पन्न हुन्छ, किनकि जो राजा इब्राहिम सदा सर्वदा यो यस्तो राजसी सुखको आनन्द भोग गरिरहनु भएको छ त साथ साथै यस्तो राज्यको महलमा आलिशानको महलमा उनी त फेरि भएन। जब उनी शयन कक्षामा राजाको शयन कक्षामा जब उनी पुग्छिन् त त्यहाँ उनीले एकदमै मखमलले सजी सजावट जुन पलङलाई उनीले देख्छिन् जहाँ कि जुन पलङ सधैँ उनीले नि सजाउने गर्थिन् त उनको भावना यस्तो आउँछ कि जो राजा सधैँ यो पलङमा यसरी आराम गर्नुहुन्छ त उनलाई कति आनन्द आउँदो र यो आनन्दको अनुभव चाहिँ म पनि अलिकति गर्नु पर्यो भनेर कि ती दासी के गर्छिन् त राजाको त्यो पलङ सजाइसकेपछि उनी केही बेर के गर्छिन् त त्यसमा म अनुभव गर्नु पर्यो भनेर त्यसमा उनी आराम गर्छिन्। तर यस्तो आनन्दको जुन विस्तारा थियो जहाँ कि उनीले ढल्केकी मात्र के थिइन् उनी मस्त निन्द्रामा हुन्छन्। अब सारा दिन राज दरबारको कार्य गरेकी दासी त जब न्यानो राजाको त्यस्तो आलिशानको विस्तार देख्दाखेरि उनी त्यहाँ मस्त निदाउँछिन् त त्यतिकैमा राजा आइपुग्नुहुन्छ। अब कहाँ कि दासी र राजाको पलङमा त्यसरी आराम गरिरहेको देखेर राजाले आफ्नो रिस थाम्नु सकेनन्। उनीले केही सोच विचार नगरिकन त त्यो दासीलाई के गर्नुहुन्छ कोर्रै कोर्राले पिट्न थाल्नुहुन्छ। त जब राजाको कोर्रा उनको शरीरमा बर्सिन्छ त त्यतिखेर दासी निन्द्राबाट कालिँदै उठ्छिन्, उनी ब्युजिन्छिन्। त ब्युजिँदाखेरि राजाले उनलाई पिटाई गरिरहेका छन्, यति जोड जोडले उनीलाई पिटाई गरिरहेका छन् जहाँ कि दासीको शरीरबाट खुन बग्नु थाल्यो। उनलाई यति पीड़ा भइरहेको छ तर त्यति पीड़ा हुँदा हुँदै पनि उनी खित्का छोडेर हाँस्न थाल्छिन्। त्यो पीड़ाको प्रभाव नगरिकन उनी खित्का छोडेर हाँस्छिन् त त्यतिखेर राजालाई सोच्न बाध्य हुन्छ कि यो दासीलाई मैले यस्तो जोड जोडले पिटिरहेको छु, यसको शरीरबाट खुन बगिसकेको छ, तर पनि यो यस्तो जोड जोडले हाँसिरहेको छ, यो पागल त भइन कतै भनेर राजाले एकछिन आफ्नो कोर्रालाई थामेर सोध्नुहुन्छ कि हे दासी, तलाई मैले यस्तो पिटाई गरिरहेको छु तर पनि त जोड जोडले हाँसिरहेको छस्, तेरो शरीरबाट खुन बगिरहेको छ, त यो के कारण हो, तलाई पागलपना त भएन भनेर राजाले आफ्नो कोर्रा थामेर सोध्नुहुन्छ। त त्यतिखेर दासीले भन्छ कि हे राजन, तपाईले मलाई यो पिटाई गर्दा गर्दै मलाई एउटा यस्तो सोच आयो, के सोच आयो भनेदेखि कि जब म केही बेरको लागि यो पलङमा म आराम गरेको थिएँ, केही कस्तो अनुभव हुँदो रहेछ त, यस्तो आनन्दको विस्तारमा सुत्ताखेरि राजालाई कति आनन्द आउँदो हो भनेर, म आनन्द कस्तो हुँदो रहेछ त भनेर अनुभव गर्नुको निम्ति मात्रै म केही बेर ढल्केको थिएँ, तर म निदाए छु, तर मैले केही बेर मात्रै आराम गर्दाखेरि त यति ठूलो सजाय मैले पाइराखेको छु भनेदेखि त जो राजाले जीवनभरि यो पलङमा आराम गरिरहेको छ, यो राज्यको सुख भोग भोगिरहेको छ, उसलाई जीवनमा कति कोर्रा पर्ने होला, र त्यो मेरो दिमागमा आयो, त्यो मेरो सोचाइ भएर मलाई यति पीड़ा हुँदा हुँदै पनि मलाई हाँस उठेको। त दासीले त्यो भन्ने बित्तिकै राजाको कोर्रा रोकिन्छ। तब उनी सोच्न बाध्य हुन्छन् कि अरे, यो दासी जहाँ कि मेरो राज्यमा यो एउटा कार्यरत यो दासीलाई यस्तो महान विचार, यस्तो महान भावना कहाँबाट आयो। त राजाले सोध्नुहुन्छ कि हे दासी, तलाई यस्तो महान विचार कहाँबाट आयो त? तब त्यो दासीले भन्छ कि हे राजन, जब म यो राज दरबारको कार्य समाप्त गर्छु, केही समय मेरो निस्किन्छ, त त्यो बचेको समयमा म के गर्छु त, सन्तहरूको पासमा जान्छु, म सत्सङ सुन्छु, र यो सन्तको सानिध्य र त्यो सत्सङले आज यो भावनाहरू प्रादुर्भाव गराउँछ, यो भावना अटोमेटिक मलाई आउने गर्छ, म यस्तै सोचाइहरूमा सधैँ सधैँ म पर्ने गर्छु। त त्यतिखेर राजाले सोध्नुहुन्छ कि तिमी त्यो को सन्तको पासमा जान्छौ, मलाई पनि लिएर जाऊ। तब दासीले हिन्नुहोस् राजन, म तपाईँलाई ती सन्तको पासमा पुर्याउँछु भनेर सन्त कबीरको पासमा लिएर पुग्दछिन्। तब सन्त कबीरको अगाडि गएर राजा इब्राहिम भन्नुहुन्छ कि हे गुरुदेव, तपाईँले आजबाट मलाई आफ्नो शिष्य स्वीकार्नुहोस्, म यो देशको राजा इब्राहिम हो, तर मैले राज्यको सुख भोग राज्यको सुख आराममा कुनै आनन्द रहेन रहेछ, त्यहाँ त दण्डै दण्ड मात्रै प्राप्त हुने रहेछ, संसारको सुख भोग क्षणिक रहेछ भन्ने कुरा कि मलाई यो सानो यो दासीको भावनाले कि आज मलाई प्रष्ट पारिरहेको छ, त त्यसकारण म हजुरको यो कुटीमा म सेवा गर्न चाहन्छु। तब सन्त कबीरले राजा इब्राहिमलाई सेवामा सामेल गराउनुहुन्छ। राजा इब्राहिम के सेवा गर्नुहुन्छ त भन्दा कि कबीरको गोडशाला सफा गर्ने, झाडु लगाउने, पोछा लगाउने, अनेक अनेक त्यस्ता सेवाहरू उनीले गर्दा गर्दा गर्दा गर्दा छ वर्ष बितेर गयो। त छ वर्ष बितेर जाउन जालसम्म राजाले गतचित्त भएर सेवा गरिरहन्थे। उनी बिहान उठेकोदेखि बेलुका आँखा बन्द नहुन्जालसम्म सन्त कबीरको कुटीमा उनी सधैँ सेवामै लागिरहन्थे। त त्यो सारा राजा इब्राहिमको त्यो भावना, त्यो उनको लगन देखेर माता लोईलाई एक दिन दया आउँछ। तब माता लोईले सन्त कबीरलाई के गर्नुहुन्छ, प्रार्थना गर्नुहुन्छ कि कहाँको राजा आज तपाईँको यो कुटीमा आएर कि ऊ यति गतचित्त भएर यति लगनशील भएर ऊ सेवामा लागिरहेको छ, र ऊ माथि दया गर्नुहोस्, किनभने अब त ऊ त ज्ञानको योग्य भला, ऊ अब सही पात्र बनिसकेला, अब उसलाई आत्मज्ञानको अधिकारी बनाउनुहोस् भनेर माता लोईले प्रार्थना गर्नुहुन्छ। त त्यतिखेर सन्त कबीर भन्नुहुन्छ कि उसको तिमी परीक्षा लिएर हेर, परीक्षा हुन्थ्यो त्यो समयमा, उसको तिमी परीक्षा लिएर हेर। त माता लोईले के परीक्षा लिनुहुन्छ त भन्दा, राजा इब्राहिम बिहानको आफ्नो नित्य कर्म सकेर जुन बिहान उठेर झाडु लगाउने, पोछा लगाउने, घोडशाला सफा गर्ने, घोडालाई नुहाइदिने आदि इत्यादि कार्य सकेर उनी गंगा स्नान गरेर हातमा पूजा आजाको निम्ति उनी हातमा फूल बोकेर आइरहेका थिए। त त्यति नै खेर माता लोहीले के गर्नुहुन्छ त माथिबाट मैला फोहोर पानी उनको टाउकोबाट खन्याइदिनुहुन्छ। त त्यतिखेर राजा इब्राहिम भन्नुहुन्छ कि अरे म माथि यस्तो अत्याचार गर्ने को व्यक्ति होला, यो बेलामा म मेरो आफ्नो राज्यमा भएको हुथे भनेदेखि यो व्यक्तिको दुवै हात काटिदिने थिए भनेर राजा इब्राहिमले त्यस्तो शब्द बोल्नुहुन्छ। त त्यतिखेर माता लोहीलाई थाहा लाग्छ कि उसको अझै पनि अभिमान समाप्त भएको छैन, ऊ अझै पनि सही पात्र बनिसकेको छैन उसको भनेर माता लोहीले कबीरसँग गएर प्रार्थना गर्नुहुन्छ। हजुरले भनेको ठिकै हो कि राजा इब्राहिम अझै पनि आत्मज्ञानको योग्य भएको छैन, उसलाई अझै पनि सेवामा लगाउनु पर्छ। त त्यो समयमा हेर्नुहोस् राजा महाराजाहरू पनि त्यसरी के गर्थे, सेवा गर्थे। त्यो दरबार हो यो सद्गुरुको दरबार कि राजा महाराजाहरूले पनि सेवा गर्ने जुन दरबार हो। त आज तपाईँ हामी भएको हो थियौ भनेदेखि त आज हेर्नुहोस् सेवा के हो, भक्ति के हो कि हामी सुन्दै थियौ अगाडिबाट, जहाँ कि आज तपाईँ हामीलाई गुरु दरबारमा प्रवेश गर्ने बित्तिकै कि आएर हामीलाई कि शौचालयमा हाम्रो ड्युटी खडा हुन्छ, शौचालयमा पानी लगाइदिने पनि आज हामीलाई सेवा पाएको छौ, गुरु दरबारमा आएर हामीले आसन लगाएर सत्सङमा आज हामी मन्त्र मुक्त हुने यो मौका प्राप्त भएको छ हामीलाई। गुरु दरबारमा आउने बित्तिकै हेर्नुहोस् घुँडा दुख्यो, कम्मर दुख्यो, त त्यसको निम्ति आज हामीलाई कुर्सी तयारी छ, त आज त्यो सबै कुराको फेसिलिटी, त्यो सबै कुराको सहुलियतको अगाडि आज तपाईँ हामीले गुरु दरबारको सेवा के हो, भक्ति के हो दिन प्रतिदिन आज हामी बिर्सिँदै जाँदैछौ। तर त्यो बेलाको भक्तहरूको जस्तो आज हामीलाई कि त्यस्तो कठिन कठिन परीक्षा भएर ज्ञान प्राप्त भएको भएदेखि कि आज हामीले बुझ्थ्यौं होला कि यो गुरु दरबार कस्तो दरबारमा आज तपाईँ हामी समावेश भएको छौ। आज गुरु दरबारमा हामीलाई कि संसारको हर प्रकारको अभिमान, संसारको युगोलाई समाप्त गरेर आउने यो ठाउँमा आज हामी गुरु दरबारबाट युगोलाई लिएर जान्छौ, अभिमानलाई लिएर जान्छौ। त त्यसकारण यो त मेटाउने ठाउँ हो। त राजा इब्राहिम जस्ता जो राजाले पनि कबीरको कुटीमा आएर जब सेवा गरे तब मात्र उनको अभिमान

सेवा गराउनुहुन्छ सन्त कबीरले। तब अर छ वर्ष उनको बाह्र वर्ष सेवा गरेको पुगिसकेपछि फेरि माता लोईले त्यसै गरेर परीक्षा लिनुहुन्छ। माथि हेर्नुहुन्छ आफ्नै गुरु माताले उनको टाउकोमा त्यो हिलो फोहोर पानी खन्याइरहनु भएको छ। तब भन्नुहुन्छ कि अरे माता, म जस्तो निज म जस्तो अदमको लागि हजुरले आफ्नो यस्तो यो कोमल हातको द्वारा यो हिलो मैला उठाउने कार्य किन गर्नुभयो? हजुरले आज्ञा मात्र दिनुभएको थियो भनेदेखि यो कार्य त स्वयं म आफै नै गरिहाल्थे। तब माता लोईलाई थाहा हुन्छ कि राजा इब्राहिमको अब अभिमान समाप्त भयो। अब उसको कि यो हृदय रूपी पात्र ज्ञान रूपी बीजको निम्ति यो के भए त योग्य भयो। अब यो पात्र खाली भयो उसले कि राज्यबाट बोकेर आएको तेरो मेरो अभिमान म राजा भएको भए भन्ने कि जुन प्रकारको एउटा इगो थियो त्यो उसले अब बिस्तारो बिस्तारो कि यो बाह्र वर्षको अन्तरालमा उसले के गरेछ त धुलाइसकेछ पखालिसकेछ। अब ऊ ज्ञानको योग्य भयो भनेर माता लोईले सन्त कबीरलाई प्रार्थना गर्नुहुन्छ। तब मात्र कबीरले के गर्नुहुन्छ राजा इब्राहिमलाई आत्मज्ञानको अधिकारी बनाउनुहुन्छ। भनेदेखि आज तपाईँ हामीलाई त सेवा के हो हामी सुन्छौ त सुन्यौं हामीले अगाडिबाट जुन कि हामीलाई पनि लागि नै रहन्थ्यो गुरु दरबारमा कि जब गुरु दरबारको प्रसादी बन्छ त त्यसलाई आज हामीले इस्तेमाल गर्न सकेका छैन होला किनकि प्रेमीहरूको गुरु भक्तहरूको अति नै जुन भक्त प्रेमीहरूको दाना दानाले पाई पाईले थोपा थोपाले गुरु दरबारको प्रसादी तयारी हुन्छ तर आज साँच्चै नै त्यो प्रसादको हामी किम्मत बुझेका छैनौ त त्यो प्रसादको किम्मत कि हामीले सुन्दै थियौ अगाडिबाट जगत जननी माताजीले प्रसादमा कति धेरै कि एउटा सह बसेको हुन्छ जहाँ कि एक कार्टुन प्रसादले एक एक मुठी दिँदाखेरि पनि कैयौं भक्तहरूलाई कैयौं सेवा दलहरूलाई दिएर पनि माताजीले प्रसाद उबारेर लिएर जानुभयो। भनेपछि यो सद्गुरुको दरबार त के हो त पूर्ण दरबार हो, पूर्ण दरबार हो। यो दरबारमा कहिल्यै पनि अभाव त हुँदैन तर अभाव हुँदैन भनेर त्यसको कदरलाई तपाईँ हामीले बुझेनौ भनेदेखि हेर्नुहोस् कि जब अन्नको दाना दानामा देवताको निवास हुन्छ पानीको थोपा थोपामा देवताको निवास हुन्छ त त्यसकारण आज हामीले अन्न देवता जल देवता अग्नि देवता सबै सबै भएर यी देवताहरू नै तपाईँ हाम्रो सेवामा के छन् त उपस्थित छन् त आज यी अन्न देवताको तपाईँ हामीले कति कदर बुझे छौ। आज हामी कतै भोज भतेरतिर हामी जान्छौ साँच्चै नै हेर्नुहोस् यति धेरै त्यहाँ होस्टेस गरिरहेको हुन्छ यति धेरै त्यहाँ डस्टबिनमा हामीले रास रास देख्न पाउँछौ किन त भन्दा आज एक गाँस खानु नपाएर कि व्यक्तिहरू दर दरमा नगर नगरमा आज भट्किरहेका छन् भोकले तडपिरहेका छन् प्यासले तडपिरहेका छन् तर आज तपाईँ हामीले त्यो अन्नको महत्व बुझेनौ अन्नको साथ साथमा गुरु दरबारमा बनेको प्रसादको जब हामीले कि कदरलाई बुझेनौ भनेदेखि आज हेर्नुहोस् कि जब अन्न फ्याक्ता फ्याक्ता एक माना पुगेको दिन ऊ भोकै बस्नुपर्छ अरे त त्यस्तै कोही बेला हामीलाई खाना खानु मन लाग्दैन कुनै कारणवश आज हामी खानाबाट वञ्चित हुन्छौ किन त भन्दा हाम्रो दाया बायाँ सीता सीता गरेर कि हामीले फालेकोले के हुन्छ त हाम्रो मानु पुगेको हुन्छ होला त्योबाट हामी कुनै कारणवश भोकै बस्नुपर्छ त त्यसकारण त गुरु दरबारको सेवा हेर्नुहोस् कि सबैभन्दा ठूलो सेवा गुरु दरबारको साँच्चै नै मुष्टि सेवा हो। एक एक मुठी हजुरहरूले दिएको मुष्टि सेवाले के हुन्छ त कि गुरु दरबारमा यहाँ अखण्ड यज्ञ चलेको हुन्छ। जब हामी यज्ञमा जान्छौ त यज्ञमा जाँदाखेरि हामीले चरु लिएर जान्छौ चरुमा के हुन्छ चामल घिउ अनेक प्रकारका वनस्पतिहरू धूपहरू मिलाएर चरु तयारी गरेको हुन्छ त त्यो चरु लिएर गइसकेपछि हामीले बडे बडे होम कोटी होमतिर यज्ञ होम होमादि गरेको ठाउँतिर त्यो चरु हामीले लिएर जान्छौ त त्यहाँ पण्डितजीले कि मन्त्र पढ्दै ओम सोहा ओम सोहा ओम सोहा भनेर सारा सारा तपाईँ हाम्रो चरु के गर्नुहुन्छ त यज्ञमा होम गरेर त्यसलाई जलाएर तिलकमा तयारी गर्नु भएको हुन्छ। तर गुरु दरबारमा जब हामी मुठी मुठी चरु जब हामी बोकेर आउँछौ भने त्यो मुठी मुठी चरुले के हुन्छ त

यहाँ अखण्ड यज्ञ चलेको हुन्छ त यहाँ अखण्ड देवताहरू गुरु महाराजजीका भक्तहरूले आएर खान्छन् त खाइसकेपछि यहाँ पनि यज्ञ नै हो यहाँ अग्नि देवता तपाईँ हाम्रो पेटमा के हुनुहुन्छ अग्नि देवता विद्यमान हुनुहुन्छ यो अग्नि देवतालाई आज चरु भनेको बेलामा पुगेन भनेदेखि आज तपाईँ हामी छटपटाउन थाल्छौ त त्यसकारण त एक एक दाना गरेर जब चरु तयारी भएको छ भनेदेखि त्यसलाई त बाहिरको होममा ओम स्वाहा गर्दै अग्निमा होम गर्छन् भने त यहाँ भित्रीको अग्निमा ओम स्वाहा ओम स्वाहा भोक लागेको बेलामा भेटेपछि कति आनन्दले अग्निले पचाउँछ यहाँनेरि अग्निले कति मिठो प्रकारले जलाउँछ भनेपछि त यहाँ भित्रको अग्नि देवतालाई शान्त गराउनुको निम्ति कि हामीलाई एक छक खाना पाएनौ भनेदेखि हामी छटपटाउँछौ तर त्यो सम्झेर पेट भरिसकेपछि त्यसलाई हामीले कि वेस्टेज गर्नु त्यसलाई फाल्नु नै हाम्रो के हो त एउटा हाम्रो पुण्य छिन हुनु हो त त्यसकारण आज हामीले घरमा होस् गुरु दरबारमा होस् कहीँ पनि भोज बतेरमा जहीँ पनि हामी किन नजाउ तर हामीले एक गाँस बतलायौं भने त्यो दसजनाले एक एक गाँस बचाउँदाखेरि त अर्को एकजनालाई पेट भरिन्छ त त्यसकारण कहिल्यै पनि हामीले कि अन्नको कहिल्यै पनि अपमान गर्नु हुँदैन त त्यसकारण त त्यो गुरु दरबारको अन्न त जन प्रसाद महाप्रसाद बनेको हुन्छ त महाप्रसादको हामीले कहिल्यै पनि अपमान गर्नु हुँदैन गुरु दरबारमा आएर जब हामीले एउटा सिन्का मात्रै पनि उठाउने कार्य गर्यो भने त्यो सेवामा गयो त त्यही सेवा बुझेर प्रभु रामको पालोमा हनुमानजी एक लोथर्केले प्रभुको कार्यमा सहयोग दिएको उदाहरणहरू हामी बारम्बार सुन्ने गर्छौ एउटा लोथर्केले पनि आफ्नो शरीरलाई भिजाएर कि आफ्नो शरीरमा बलुवामा लुटपुट भएर कि जुन वाल लगाएको ठाउँमा प्वालहरू टाल्ने कार्य गरेको थियो भन्ने उदाहरण आज हामी सुन्छौ स्वयं भगवान कृष्णले कि जब युधिष्ठिर महाराजजीको यज्ञमा कि झुठो पत्तल उठाउने सेवा गर्नुभएको थियो भन्ने उदाहरण हामीले भागवतमा सुन्छौ त किन स्वयं भगवानले झुठो पत्तल उठाउने सेवा गर्नुभयो भाँडा बर्तन माझ्ने सेवा गर्नुभयो भनेदेखि हेर्नुहोस् उहाँले महान पुरूषले जहिले पनि आज भक्तहरूलाई हानेर होइन गरेर देखाउनुहुन्छ त त्यो भक्तहरूको जीवनमा त्यो प्रेरणा होस् त सेवा के हो सेवामा कस्तो आनन्द प्राप्त हुन्छ भन्ने कुरा कि आज कि हाम्रा महान पुरूषहरूले नि तपाईँ हामीलाई गरेर देखाउनु भएको उदाहरण छ भनेदेखि आज त्यस्तो दरबार तपाईँ हामीलाई प्राप्त भएको छ त आज यो दरबारमा हामी तनको द्वारा धनको द्वारा मनको द्वारा हर किसिमले जब हामी सेवा गर्छौ भनेदेखि त्यो सेवा नै के हो त तपाईँ हाम्रो जीवनलाई कि अध्यात्ममय बनाउँछ भक्तिमय बनाउँछ र यो मानव जीवनलाई कि सफल और सार्थक बनाउँछ।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 98578720308।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ दुखी दुखी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा, साथै मेश आउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: Vianet।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
10: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478-44-683 र 98478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
11: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।

0: ഇവിടുത്തെ പ്രസിഡന്റ് എനിക്ക് ചെറിയ പൊറക്കത്തിൽ
1: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
2: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना सुरु जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूहका लागि 240 जना।
2: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558861051 र 9558861052।
3: खुसीको खबर।
4: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म।
4: थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
5: मोबाइल नम्बर 9680719194 र 9822186576।
3: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो स्थान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
6: होइन कालो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
7: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कुनै गए सन्च हुन्न भने
6: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
8: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाँगुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।